0: चितवनको खोरसोर हात्ती प्रजनन तथा तालिम केन्द्रमा पर्यटकको ओइरो लागेको छ। खोरसोरमा आएका जंगली हात्ती गोविन्दे र रोनाल्डो पर्यटकका मुख्य आकर्षण बनेका छन्। खोरसोर हात्ती प्रजनन तथा तालिम केन्द्रका प्रमुख मरिपूर्ण चौधरी:
1: अब यहाँ चाहिँ वर्षेनी जंगली हात्तीहरू आइरहनुहुन्छ, जस्तो कि रोनाल्डो, गोविन्दे, धुर्वे र शेरगज र भीमगज भन्ने। तर अहिले अब बढी सबभन्दा बढी रोलान्डो समय दिनुहुन्छ। अब रोलान्डो भर्खर 2 महिना बसेर गएपछि अब 1 महिना भयो गएको, अनि अहिले यो गोविन्देको आगमन भएछ। र यो सँगसँगै बिचबिचमा नयाँ हात्ती पनि अहिले शेरगज, भीमगजहरू देखा परिराखेको छ। 3 दिन अगाडिबाट राति राति चाहिँ आउनुहुन्छ नयाँ हात्ती शेरगज। तर त्यही यो 2 जनाको मुठभेट भएर शेरगजलाई लखेटिराख्नु भएछ हाम्रो यो गोविन्दगजले।
0: यस वर्ष हालसम्म मुलुकभर 98% रोपाई सकिएको छ।
2: गत वर्षको सोही अवधिको तुलनामा यो वर्ष रोपाई दरमा झन्डै 2% वृद्धि भएको छ। गत वर्ष यसै समयमा 96% मात्र रोपाई भएको थियो। विभागको तथ्याङ्क अनुसार देशभर हालसम्म 13,41,764 हेक्टरमा धान रोपाई सकिएको छ। सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी 99% रोपाई भएको छ। सुदूरमा 1,54,950 हेक्टर क्षेत्रफलमै रोपाई सम्पन्न भई 7% रोपाई सकिएको छ। त्यसै गरी कर्णाली देशमा 98.50%, मधेसमा 98.10% र लुम्बिनी प्रदेशमा 97.87% रोपाई सकिएको छ। मधेस प्रदेशमा गत वर्षको तुलनामा उल्लेख्य सुधार देखिएको छ। गत वर्ष यसै अवधिमा 86.35% रोपाई भएको थियो।
0: म्याग्दीमा गत आर्थिक वर्षमा 4.19 किलोमिटर पदमार्ग निर्माण भएको छ। एकीकृत सेवा कार्यालय मार्फत सञ्चालित पर्यटन पूर्वाधारका 24 योजना मध्ये 19 योजना सम्पन्न भएका छन्। यी योजनाका लागि 1,40,00,000 रूपियाँ बजेट विनियोजन भएकोमा 1,10,00,000 रूपियाँ खर्च भएको कार्यालयले जनाएको छ। पदमार्गसँगै विश्रामस्थल, आश्रयस्थल र पर्खाल निर्माण भएका छन्। मालिका गाउँपालिका 7 बीमको डाँडागाउँमा 520 मिटर पक्की पदमार्ग र प्रभुचेलामा आश्रयस्थल निर्माण बेनी, मंगला, धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका विभिन्न स्थानमा पनि पदमार्ग बनेका छन्। चालू आर्थिक वर्षका लागि गण्डकी प्रदेश सरकारले 24 योजनाका लागि 1,85,00,000 रूपियाँ बजेट दिएको छ। ती योजनाको सर्वेक्षण र लागत अनुमान तयार गरी
3: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: आज प्रतिनिधि सभाको बैठक बस्दैछ अपरान्ह 1 बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची छ यस्तै बैठकमा विभिन्न मन्त्रीहरूले विभिन्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ यसै गरी आजै विभिन्न 5 वटा संसदीय समितिको बैठक बस्दैछ आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति कृषि तथा प्राकृतिक स्रोत समिति पूर्वाधार विकास समिति विधान व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दैछ प्रधानमन्त्री बालेन्द्र शाह 3 दिने निजी भ्रमण सकेर आज सोमबार काठमाडौँ फर्किँदै हुनुहुन्छ शुक्रबार काठमाडौँबाट पोखरा पुगेका शाह शनिबार सड़क मार्ग हुँदै मुस्ताङ पुग्नु भएको थियो उहाँले त्यहाँ मुक्तिनाथ मन्दिरमा दर्शन गर्नुभएको थियो हिजो मुक्तिनाथ मुस्ताङबाट पोखरा फर्केर उहाँ रिजोर्टमा बस्नु भएको छ कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालका अनुसार प्रधानमन्त्री शाहको भ्रमण पूर्णत पारिवारिक भएकाले प्रशासनलाई पनि विस्तृत जानकारी छैन शुक्रबार कास्कीको माछापुछ्री छ अस्तामको अन्नपूर्ण इको भिलेज रिजोर्टमा बसेका शाह हिजो पनि पोखराकै रिजोर्टमा बस्नुभएको हो निजी भ्रमण भएकाले उहाँको कुनै औपचारिक कार्यक्रम नरहेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ प्रधानमन्त्री बनेपछि शाह पहिलोपटक परिवारका सदस्यसहित निजी भ्रमणमा निस्कनु भएको हो म्याग्दीमा गत आर्थिक वर्षमा 4.19 किलोमिटर पदमार्ग निर्माण भएको छ एकीकृत सेवा कार्यालय मार्फत सञ्चालित पर्यटन पूर्वाधारका 24 योजनामध्ये 19 योजना सम्पन्न भएका छन्
4: एकीकृत सेवा कार्यालय मार्फत सञ्चालित पर्यटन पूर्वाधारका 24 योजनामध्ये 19 योजना सम्पन्न भएका छन् यी योजनाका लागि 1,40,00,000 रूपियाँ बजेट विनियोजन भएकोमा 1,10,00,000 रूपियाँ खर्च भएको कार्यालयले जनाएको छ पदमार्गसँगै विश्रामस्थल आश्रयस्थल र पर्खाल निर्माण भएका छन् मालिका गाउँपालिका 7 बीमको डाँडागाउँमा 520 मिटर पक्की पदमार्ग र प्रभुचियालामा आश्रयस्थल निर्माण भएको छ बेनी मंगला धौलागिरी रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका विभिन्न स्थानमा पनि पदमार्ग बनेका छन् चालू आर्थिक वर्षका लागि गण्डकी प्रदेश सरकारले 24 योजनाका लागि 1,85,00,000 रूपियाँ बजेट दिएको छ ती योजनाको सर्वेक्षण र लागत अनुमान तयार गरी कार्यान्वयन प्रक्रिया अघि बढाइएको छ
3: रूससँग युद्ध भइरहेका बेला युक्रेनमा निर्वाचन गर्न निकै जोखिमपूर्ण हुने राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले बताउनु भएको छ पूर्व रक्षा मन्त्री मिखाइलो फेडेरोभले देशभर निर्वाचन गर्नुपर्ने माग दोहोऱ्याएपछि जेलेन्स्कीले यस्तो भनाए जेलेन्स्कीको यस्तो भनाइ आएको हो युक्रेनमा युद्धका कारण सैनिक शासन लागू रहेकाले अहिले निर्वाचन गर्न कानूनी र सुरक्षा चुनौती छ युक्रेनमा काम गरिसकेका बेलायती कूटनीतिज्ञ पोलनेटले युक्रेनमा अधिकांश नागरिक लोकतन्त्रको पक्षमा रहे पनि अहिलेको अवस्थामा निर्वाचन सम्भव नभएको बताउनुहुन्छ
5: How would you find a way for the millions of people who've had to flee the country as refugees to vote? Really importantly, soldiers on the front line, how would they vote? People in Russian-occupied territories?
3: इङ्ल्याण्डका 13 क्षेत्रका मेयरलाई स्थानीय परिषदको निर्णय उल्टाउन सक्ने अधिकार दिने तयारी भएको छ बेलायत सरकारले 150 भन्दा बढी घर निर्माण हुने ठूला योजनासहितका केही विकास प्रस्तावमा मेयरले स्थानीय परिषदको निर्णयमा हस्तक्षेप गर्न सक्ने व्यवस्था गर्न लागेको हो बेलायत सरकारका अनुसार यसले नयाँ घर निर्माण र पुनर्विकासलाई गति दिनेछ तर लिभरपुलका लिबरल डेमोक्रेट काउन्सिलर रिचर्ड क्रिम्पले प्रस्तावको विरोध गर्नुभएको छ
6: There is a role for that strategic relationship and actions of the mayor. But strategic actions and decisions are different than the implementation decisions, which must be rightly made by the local council, who've been elected with the responsibility to do it.
3: सगरमाथा आरोहीको अधिकार र सुरक्षा सुनिश्चित गर्न पर्यटन ऐन सुधार गर्नुपर्नेमा जोड़ दिइएको छ सगरमाथा आरोही संघको 25 औं स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य मिङमा डेभिड शेर्पाले पुरानो पर्यटन ऐनलाई समय अनुकूल बनाउनुपर्ने बताउनु भएको छ उहाँले 2035 सालमा बनेको पर्यटन ऐन अझै पूर्ण रूपमा परिवर्तन हुन नसक्नु समस्या भएको बताउनुभयो आरोही र माउन्टेन गाइडको सुरक्षा तथा अधिकार सुनिश्चित गर्न प्रभावकारी नीति आवश्यक रहेको उहाँको भनाइ छ सगरमाथा आरोही संघले आरोही र गाइडका लागि छुट्टै कल्याणकारी कोष स्थापना गर्नुपर्ने माग गरेको छ नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा काठमाडौँ गोर्खाजले भारतका विकेटकिपर ब्याटर केएस भरतलाई अनुबन्ध गरेको छ। भारत काठमाडौँ गोर्खाजका लागि पहिलो विदेशी खेलाडी हुन्। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: आज कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ। कांग्रेसले भदौ तीनमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले पुनः विश्वासको मत लिन लाग्नु भएको हो। उहाँ मुख्यमन्त्रीका रूपमा विश्वासको मत लिन लागेको यो तेस्रो पटक हो। 93 सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि कम्तीमा 47 सांसदको आवश्यकता पर्छ। कोशीमा एमालेका 40 र नेकपाका 17 सांसद छन्। कांग्रेसका 29, राष्ट्रिय प्रजातन्त्र पार्टीका सभामुख सहित 5, जनता समाजवादी पार्टी नेपालका 1 सांसद छन्। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदलिरहेका बागमती, गण्डकी र प्रदेशका केही र कोशी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान तथा मध्य प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बदलिरहनेछ भने हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। पहाड़ी भागमा धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागद्वारा मौसम बुलेटिनमा उल्लेख छ। यसै गरी आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान, वहाब, बाढ़ी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। आज प्रतिनिधि सभाको बैठक बस्दैछ। अपरान्ह 1 बजे बस्ने बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची छ। यस्तै बैठकमा विभिन्न मन्त्रीहरूले विभिन्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ। यसै गरी आजै विभिन्न 5 संसदीय समितिको बैठक पनि बस्दैछ। बाँकेको राप्ती सोनारी गाउँपालिकाले प्राकृतिक विपद आएमा समुदाय स्तरबाट खोज तथा उद्धारमा खटिन सक्ने स्थानीय जनशक्ति तयार गरेको छ।
4: गाउँपालिकाका सबै वडाका लागि 49 स्वयंसेवक तयार गरिएको राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेलले बताउनु भएको छ। अहिले बाढीमा फँसेकाको उद्धारदेखि आगलागी नियन्त्रण र घाइतेलाई प्राथमिक उपचार दिने सिपसहित विपद व्यवस्थापन स्वयंसेवक तयार भएका छन्। गाउँपालिकाले सशस्त्र प्रहरी बलको 42 नम्बर रिजर्भ गण शमशेरगंज संघको साझेदारी र समन्वयमा सञ्चालन गरेको 18 दिने तालिमपछि स्थानीय उद्धार टोली पालिका स्तरीय विपद व्यवस्थापन स्वयंसेवकका रूपमा परिचालन भएका छन्। बाढीमा फँसेका व्यक्तिलाई सुरक्षित स्थानमा निकाल्ने, घरमा लागेको आगो नियन्त्रण गर्ने, पानी प्रयोग गर्न नमिल्ने ठाउँमा आगो निभाउने तरिका तथा भूकम्पपछि भत्किएको संरचनाबाट घाइतेको उद्धार गर्ने लगायत अभ्यास स्वयंसेवकले तालिमका क्रममा सिकेका छन्। तालिममा सिपिआर अर्थात् मुटु तथा श्वास प्रश्वास रोकिएको अवस्थामा गरिने जीवन रक्षक विधिको सैद्धान्तिक र व्यवहारिक अभ्यास गराइएको छ।
3: म्याग्दीमा गत आर्थिक वर्षमा 4.19 किलोमिटर पदमार्ग निर्माण भएको छ। एकीकृत सेवा कार्यालय मार्फत सञ्चालित पर्यटन पूर्वाधारका 24 योजनामध्ये 19 योजना सम्पन्न भएका हुन्।
5: एकीकृत सेवा कार्यालय मार्फत सञ्चालित पर्यटन पूर्वाधारका 24 योजना मध्ये 19 योजना सम्पन्न भएका छन्। यी योजनाका लागि 1,40,00,000 रूपियाँ बजेट विनियोजन भएकोमा 1,10,00,000 रूपियाँ खर्च भएको कार्यालयले जनाएको छ। पदमार्गसँगै विश्रामस्थल, आश्रयस्थल र पर्खाल निर्माण भएका छन्। मालिका गाउँपालिका 7 बीमको डाँडागाउँमा 520 मिटर पक्की पदमार्ग र प्रभुचेलामा आश्रयस्थल निर्माण भएको छ। बेनी, मंगला, धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका विभिन्न स्थानमा पनि पदमार्ग बनेका छन्। चालू आर्थिक वर्षका लागि गण्डकी प्रदेश सरकारले 24 योजनाका लागि 1,85,00,000 रूपियाँ बजेट दिएको छ। ती योजनाको सर्वेक्षण र लागत अनुमान तयार गरी कार्यान्वयन प्रक्रिया अघि बढाइएको छ।
3: शिक्षण पेसामा आकर्षण बढाउने गरी कानून बनाउन शिक्षक महासंघका अध्यक्षले सरकारलाई भनेका छन्। काठमाडौँको एक कार्यक्रममा अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षाबारे एउटै प्रश्नको उत्तर दिन सकिएमा धेरै समस्या समाधान हुने बताउनु भएको छ।
6: अरू पेसाका मान्छे शिक्षण पेसामा किन आउन चाहँदैनन् र शिक्षण पेसाका मान्छे सधैँ अरू पेसामा किन जान्छन् जान चाहन्छन्, यो प्रश्नको उत्तर हामीले खोज्नुपर्छ। र हरेक अभिभावक शिक्षक समेत सेनाले आफ्नो सन्तानलाई सेना बनाउन चाहन्छ, प्रहरी प्रहरी बनाउन चाहन्छ, निजामतीमा लैजान चाहन्छ। हरेक पेसाका मान्छे आफ्नो सन्तानलाई आफ्नो पेसा अनुकरण गरेको देख्न चाहन्छन्। तर शिक्षकले, म पनि शिक्षक हुँ, मेरा सन्तान पनि शिक्षणमा छैनन्, शिक्षण पेसामा किन लाग्न चाहँदैन।
3: शिक्षकका समस्याबारे शिक्षा मन्त्रालयमा 54 बुझाइएको उहाँको भनाई छ। शिक्षा मन्त्रालय लगायत सरकारवालालाई आउन लागेको विद्यालय शिक्षा संशोधन विधेयकबारे छलफल चलाइएको छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
2: यो PFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: रोल्पामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका विभिन्न जिम्मेवारीमा रहेका 13 जना नेताहरूले पार्टी छाडेका छन्। केन्द्रीय सदस्य लालबहादुर वली विश्व सहित 13 जनाले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। रोल्पाको गंगादेव गाउँपालिका निवासी वली सहित 13 जनाले प्रेस विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। पार्टीको पछिल्लो राजनैतिक कार्यदिशा संगठनात्मक गतिविधि तथा नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आफूहरूले पार्टी छाडेको उनीहरूले बताए। पार्टी परित्याग गरेका वली सहितका नेताहरूले सेलु नेतृत्वको नेकपामा समाहित हुने घोषणा गरेका छन्। बाढ़ी पहिरो प्रभावित नागरिकको उपचारमा स्वास्थ्यकर्मी अभाव भएको गुनासो आएपछि कर्णाली प्रदेश सरकारले जाजरकोटको बेरी नगरपालिका 2 रिसाङमा 4 जना चिकित्सक परिचालन गरेको छ। प्रभावित नागरिकलाई घटनास्थलमै स्वास्थ्य सेवा उपलब्ध गराउन चिकित्सक सहितको स्वास्थ्य टोली परिचालन गरिएको हो। स्वास्थ्य सेवा कार्यालयले प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको अभाव हुँदा उपचार तथा स्वास्थ्य सेवा प्रभावित सेवामा प्रवाहमा समस्या भइरहेको जानकारी गराएपछि प्रदेश सरकारले चिकित्सक पठाएको हो। बाढ़ी पहिरोका कारण ठूलो संख्यामा नागरिक विस्थापित भएर अस्थायी आवासमा बसिरहेका बेला स्वास्थ्य समस्या देखिन थालेपछि तत्काल चिकित्सक परिचालन गर्न माग गरिएको थियो। यसपछि मुख्यमन्त्री मंगलबहादुर शाहीले 4 जना चिकित्सकको टोली रेसाङमा खटाउनु भएको हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले जबरजस्ती करणी यौन हिंसा जस्ता गम्भीर अपराधका घटनामा पीड़ितको पहिचान खुल्ने सामग्री सम्प्रेषण नगर्न आग्रह गर्नुभएको छ। अपील जारी गर्दै मन्त्री तिमल सिन्हाले पीड़ितको गरिमा गोपनीयता सुरक्षा र भविष्यमा पर्न सक्ने प्रभावलाई अत्याधिक ध्यान दिन भन्नुभएको छ। यही बीच बारामा बालिकामाथि जघन्य अपराध र हत्याको घटनामा सड़कदेखि संचार माध्यममा विभिन्न प्रश्नहरू बिउजिएका छन्। बालबालिकामाथि हुने त्यस्ता जघन्य अपराध बारम्बार किन दोहोरिन्छन् भनेर हामीले मनोविद किशोर कुमार थापासँग कुरा गरेका छौं। यौनजन्य अपराधमा कस्तो मानसिकताले काम गर्छ?
4: प्रभाव पार्ने कुराहरू चाहिँ अब धेरैतिरबाट प्रभाव पारिरहेको हुन्छ। तैपनि अब अलिकति अहिले पछिल्लो समय देखिएको अलिकति डिसअर्डरपट्टिबाट पनि हेरिराखिएको हुन्छ यो। तर अहिले चाहिँ त्यसको एउटा पराकाष्ठा भनेको जस्तो अलिकति मानसिकताको पनि गडबड हुँदै गएको र यो चाहिँ मिडिया सँगसँगैको कुरा र समाज भनौँ अलिकति फरक भइराखेको उसले गर्दाखेरि पनि यो अलिकति बढिराखेको अवस्था छ।
3: यस्तो बेलामा यस्ता घटनाहरू भइरहेका बेलामा सोसियल मिडिया इन्फ्लुएन्सरहरूले चाहिँ कस्तो भूमिका खेलिदिनुपर्छ?
4: यो सोसियल मिडियाको कुरा चाहिँ अलिकति अब मान्छेले अब अहिले लाइक कमेन्ट भ्युज भन्दै त्यसका लागि जथा जे भएछ अलिकति सनसनीपूर्ण तरिकाले पनि अगाडि बढाइदिने गरे त्यसले पनि प्रभाव पारिराखेको एउटा ठाउँ त अवश्य छ। त्यसले गर्दाखेरि अरूलाई मनोबल बढ्ने पनि देखिराखेको छ, ए सजिलो रहेछ भन्ने जस्तो पनि बढ्यो। एउटा रिलेसनसिप क्राइसिसहरूको कारणले गर्दाखेरि जहाँ कम्फर्टेबल जहाँ सजिलो हो त्यही एटेम्प्टको कुराहरू पनि बढेको चाहिँ हो। अलिकति त्यस्ता कुराहरू देखाउने कुरामा चाहिँ अलिकति संवेदनशील चाहिँ हुनुपर्छ भन्ने चाहिँ हो।
3: यस्ता कुराले ती बाल बालिका बालिकाहरूको मनोविज्ञानमा कस्तो असर गर्छ?
4: कतिपय केस त बालबालिकाले बुझेका हुँदैनन् अनि कसैले त्यस्तै डिमोलिसका कुराहरू गरिराखेको छ भइराखेको छ भने एक त अवेर त हुन्छन्, अब त्यसपछि फियर पनि बढ्दै जान्छ बालबालिकाहरूमा। त्यो फियर सँगसँगै उनीहरूमा त्यो अब अलिकति आघातपूर्ण स्थितिहरू हुन्छन् जसले गर्दाखेरि पछि गएर उनीहरूको व्यक्तित्वमा असर गर्ने, खुलेर अगाडि कुरा नगर्ने किसिमको कुराहरू, सँगसँगै अलिकति डरको त्रासका कुराहरू बसिराख्ने, त्यो चाहिँ अलिकति पछि गएर त्यस्तो घटनाहरूले भनौँ सेकेन्डरी ट्रमा भन्ने किसिमको कुरामा बालबालिकाहरूमा धेरै हुनसक्छ। त्यो प्रत्यक्ष पर्ने त परिहाले तर थाहा पाउनेमा पनि उनीहरूमा त्यस्तो किसिमको प्रभाव असर चाहिँ पछिसम्म रहन सक्छ।
3: यसमा बुबाबाको भूमिका यौनजन्य अपराध नहोस् भन्नका लागि आफ्ना बच्चा बच्चीमा उनीहरूले चाहिँ कस्ता कुरा सिकाउने हो?
4: यो बालबालिकाहरूलाई विशेष गरी यो घरमा आमा अथवा दिदीहरूले अथवा स्कुलमा भयो टिचरहरू भनौँ, विशेष गरी अझै फिमेल टिचरहरू हुनुहुन्छ धेरै हाम्रो त साना बालबालिकाहरूको, उहाँहरूले चाहिँ सानै उमेरदेखि यो गुड टच ब्याड टचका कुराहरू पनि सिकाउनुपर्छ। कसले चाहिँ कुन अवस्थामा कसरी कहाँ छुन्छन्, त्यसको इन्टेन्सिटी के हुन्छ, कसलाई कहाँ छुन दिने नदिने, त्यो एउटा दायरा चाहिँ बालबालिकालाई सानैमा सिकाउनुपर्छ। त्यो भयो भने बालबालिकाहरू आफू अवेर हुन पनि सक्छन्, अरूलाई पनि बताउन पनि सक्छन्।
3: अस्ट्रेलियाको डार्विनमा चलिरहेको टप एन्टी ट्वेन्टी क्रिकेट श्रृङ्खलामा नेपाल एले आज हर्बर्ट हरिकेन्स एकाडेमीसँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो 3:15 बजे सुरु हुनेछ। नेपाल एले प्रतियोगितामा यसअघि खेलेका 2 खेलमा लगातार हार बेहोरेको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: आज बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिँदै हुनुहुन्छ। विश्वासको मतका लागि आज दिउँसो 1 बजे प्रदेशसभा बैठक बोलाइएको छ। गत बिहिबार मुख्यमन्त्रीमा नियुक्त थापाले आज प्रदेशसभामा विश्वासको मत लिन लाग्नु भएको हो। तर विश्वासको मत लिनु अघि विपक्षी दलको वै प्रसत्ता साझेदार दलभित्रका असन्तुष्टिका कारण उहाँलाई मत पुर्याउन चुनौती देखिएको छ। मुख्यमन्त्री थापालाई विश्वासको मत नदिन प्रतिपक्षमा रहेका कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना प्रदेशसभा सदस्यलाई व्हिप जारी गरेका छन्। सत्ता साझेदार नेपाली कम्युनिष्ट पार्टीले पनि आफ्ना 26 जना प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री थापा मगरको पक्षमा मतदान गर्न व्हिप जारी गरेको छ। मुख्यमन्त्री थापाको आफ्नै दल एमाले पनि अनिवार्य उपस्थितिको निर्देशन सहित विश्वासको मतको पक्षमा मतदान गर्न व्हिप लगाएको छ। हाल 104 सदस्यीय बागमती प्रदेशसभामा सरकार टिकाउन 53 सांसदको समर्थन आवश्यक पर्छ। नेकपा एमाले नेकपा र राप्रपाको समर्थनमा थापा गत 4 भदौमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। मुख्यमन्त्री नियुक्त हुँदा थापालाई 63 सांसदको समर्थन थियो। तर विश्वासको मत लिने समयसम्म सत्ता समीकरणमा उल्लेखीय फेरबदल र चुनौती देखिएको छ। यसैबीच आज कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले पनि प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ। कांग्रेसले भदौ 3 सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले पुनः विश्वासको मत लिन लाग्नु भएको हो। उहाँ मुख्यमन्त्रीका रूपमा विश्वासको मत लिन लागेको यो 3रो पटक हो। 93 सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि कम्तीमा 47 सांसदको आवश्यकता पर्छ। कोशीमा एमालेका 40 र नेकपाका 17 सांसद छन्। कांग्रेसका 29, राष्ट्रिय प्रजातन्त्र पार्टीका सभामुख सहित 5 जना र जनता समाजवादी पार्टी नेपालका 1 जना सांसद छन्। कपिलवस्तुको कृष्णनगरबाट भारततर्फ लैजाँदै गरेको 44 र अफिमसहित 5 महिला पक्राउ परेका छन्। कृष्णनगर नगरपालिका 2 पुरानो बसपार क्षेत्रमा गस्ती गरिरहेको प्रहरी टोलीले दाङकी रजिता रोकाएर र विमला पुन, कपिलवस्तुकी पानीसरा सारू र नन्सरी घरती मगर, पर्साकी चुमा लामी छानेलाई पक्राउ गरेको हो। जाँचका क्रममा उनीहरूको साथबाट 44 जस्तो देखिने कालो गिलो पदार्थ, 5 किलो 225 ग्राम र अफिम जस्तो देखिने गिलो पदार्थ 10 किलो बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट 5 थान मोबाइल समेत बरामद गरिएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आज प्रतिनिधि सभाको बैठक बस्दैछ। अपरान्ह 1 बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची छ। यस्तै बैठकमा विभिन्न मन्त्रीहरूले विभिन्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ। यसै गरी आजै विभिन्न 5 संसदीय समितिको बैठक पनि बस्दैछ। आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधान व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दैछ। बेलायती प्रधानमन्त्री एन्डी बर्नहम आफ्नो पहिलो वैदेशिक भ्रमणको सिलसिलामा आज बिहान केप पुग्दै हुनुहुन्छ। युक्रेनको स्वतन्त्रता दिवसको अवसरमा उहाँ त्यहाँ जान लाग्नु भएको हो। थप जोन एडलीबाट।
4: The Prime Minister's travel to Kyiv to reiterate the UK's unwavering support for the Ukrainian people. He'll tell them the UK is four square behind Ukraine's independence and Russia's threats only strengthen the UK's resolve. To underline the strength of this commitment, the Prime Minister is set to announce that the government's agreed defence firm MBDA can release classified information on UK components for the long-range missile Scalp as Ukraine and France look to establish assembly lines in Ukraine. The missile is the French-produced version of the UK's Storm Shadow, with both using shared French and British technology.
3: तनहुँको व्यास नगरपालिकाबाट छिर्कनेको पृथ्वीराजको मार्गमा पहिरो खस्दा यातायात सेवा प्रभावित बनेको छ। हिजो साँझ पहिरो खसेर सड़कको एक लेन अवरुद्ध हुँदा अर्को लेनबाट सवारी साधन आवाजात गर्न असहज भएको प्रहरीले जनाएको छ। पहिरो हटाउन जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी नाव परीक्षक द्वारिका प्रसाद घिमिरेको नेतृत्वमा ट्राफिक प्रहरी सहित 15 जनाको टोली घटनास्थलमा खटिएको छ। अस्ट्रेलियाको डार्विनमा चलिरहेको टप N20 क्रिकेट श्रृङ्खलामा नेपाल एले आज हर्बर्ट हेरिकेन्स एकाडेमीसँग खेल्दैछ। खेल नेपाली समय अनुसार दिउँसो 3 बजे शुरू हुनेछ। नेपाल एले प्रतियोगितामा यसअघि खेलेका 2 खेलमा लगातार हार बेहोरेको छ। पहिलो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइकसँग 8 विकेटले पराजित भएको नेपाल ए दोस्रो खेलमा बंगलादेश हाई पर्फर्मेन्स 11 सँग 9 विकेटले पराजित भएको थियो। लगातार दुई हारपछि नेपालले आजको खेलमा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रदैछ। अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
2: यो BFBS

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत लिँदै हुनुहुन्छ. विश्वासको मतका लागि आज दिउँसो 1 बजे प्रदेशसभा बैठक बोलाइएको छ. गत बिहिबार मुख्यमन्त्री नियुक्त हुनुभएका थापाले आज प्रदेशसभामा विश्वासको मत लिन लाग्नु भएको हो. तर विश्वासको मत लिन अघि विपक्षी दलको व्हिप र सत्ता साझेदार दलभित्रै असन्तुष्टिका कारण उहाँलाई बहुमत पुर्याउन चुनौती देखिएको छ. मुख्यमन्त्री थापालाई विश्वासको मत नदिन प्रतिपक्षमा रहेका नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी आफ्ना प्रदेशसभा सदस्यलाई व्हिप जारी गरेका छन्. सत्ता साझेदार नेपाली कम्युनिष्ट पार्टीले भने आफ्ना 26 जना प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री थापा मगरको पक्षमा मतदान गर्न व्हिप जारी गरेको छ. मुख्यमन्त्री थापाको आफ्नै दल एमालेले पनि अनिवार्य उपस्थितिको निर्देशनसहित विश्वासको मतको पक्षमा मतदान गर्न व्हिप लगाएको छ. हाल 104 सदस्यीय बागमती प्रदेशसभामा सरकार टिकाउन 53 सांसदको समर्थन आवश्यक पर्छ. नेकपा एमाले नेकपा र राप्रपाको समर्थनमा थापा गत 4 भदौमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो. मुख्यमन्त्री नियुक्त हुँदा थापालाई 63 सांसदको समर्थन थियो. तर विश्वासको मत लिने समयसम्म सत्ता समीकरणमा फेरबदल र चुनौती देखिएको छ. आज घोषीका मुख्यमन्त्री हिम्मत कार्कीले पनि प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ. कांग्रेसले भदौ 3 मा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले पुनः विश्वासको मत लिन लाग्नु भएको हो. उहाँ मुख्यमन्त्रीका रूपमा विश्वासको मत लिन लागेको यो 3रो पटक हो. 93 सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि कम्तीमा 47 सांसदको आवश्यकता पर्छ. कोशीमा एमालेका 40 र नेकपाका 17 सांसद छन्. कांग्रेसका 29, राष्ट्रिय प्रजातन्त्र पार्टीका सभामुख सहित 5 जना र जनता समाजवादी पार्टी नेपालका 1 जना सांसद छन्. पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको सचिवालयले भट्टराईलाई जोडेर पुराना सामग्री तोडमोड गरी सामाजिक सञ्जालहरूमा पोस्ट गरेको पाइएको भन्दै आपत्ति जनाएको छ. त्यस्ता गतिविधिमा संलग्न व्यक्ति तथा समूहहरू र उनीहरूले प्रयोग गरिरहेका सामाजिक सञ्जालका खाताहरूमाथि सरकारले गम्भीर निगरानी, अनुसन्धान र कानून बमोजिम कड़ा कार्यवाही अघि बढ़ाउन भट्टराईको सचिवालयले विज्ञप्ति मार्फत आग्रह गरेको छ. पुराना भिडियो तथा अभिव्यक्तिहरूलाई तोडमोड गर्ने, भ्रामक तस्विर र पोस्ट बनाएर सामाजिक सञ्जालमा प्रचार गर्ने र धार्मिक क्रीडा तथा सामाजिक विभाजन फैलाउने गतिविधि भइरहेको प्रति ध्यान आकर्षण भएको जनाउँदै त्यस्ता समाचार भिडियोमा कुनै सत्यता नभएको पनि विज्ञप्ति मार्फत स्पष्ट पारिएको छ. म्याग्दीमा गत आर्थिक वर्षमा 4.19 किलोमिटर पदमार्ग निर्माण भएको छ. एकीकृत सेवा कार्यालय मार्फत सञ्चालित पर्यटन पूर्वाधारका 24 योजनामध्ये 19 योजना सम्पन्न भएका छन्.
4: एकीकृत सेवा कार्यालय मार्फत सञ्चालित पर्यटन पूर्वाधारका 24 योजनामध्ये 19 योजना सम्पन्न भएका छन्. यी योजनाका लागि 1,40,00,000 रूपियाँ बजेट विनियोजन भएकोमा 1,10,00,000 रूपियाँ खर्च भएको कार्यालयले जनाएको छ. पदमार्गसँगै विश्रामस्थल, आश्रयस्थल र पर्खाल निर्माण भएका छन्. मालिका गाउँपालिका 7 बीमको डाँडागाउँमा 520 मिटर पक्की पदमार्ग र प्रभुचेलामा आश्रयस्थल निर्माण भएको छ. बेनी, मंगला, धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका विभिन्न स्थानमा पनि पदमार्ग बनेका छन्. चालू आर्थिक वर्षका लागि गण्डकी प्रदेश सरकारले 24 योजनाका लागि 1,85,00,000 रूपियाँ बजेट दिएको छ. ती योजनाको सर्वेक्षण र लागत अनुमान तयार गरी कार्यान्वयन प्रक्रिया अघि बढ़ाइएको छ.
3: बेलायती प्रधानमन्त्री एन्डी बर्नहम आफ्नो पहिलो वैदेशिक भ्रमणको सिलसिलामा आज किप पुग्दै हुनुहुन्छ. युक्रेनको स्वतन्त्रता दिवसको अवसरमा उहाँ त्यहाँ जान लाग्नु भएको हो. थप John Adderley Barton.
5: The Prime Minister's travelled to Kyiv to reiterate the UK's unwavering support for the Ukrainian people. He'll tell them the UK is four square behind Ukraine's independence and Russia's threats only strengthen the UK's resolve. To underline the strength of this commitment, the Prime Minister is set to announce that the government's agreed defence firm MBDA can release classified information on UK components for the long-range missile Scalp as Ukraine and France look to establish assembly lines in Ukraine. The missile is the French-produced version of the UK's Storm Shadow, with both using shared French and British technology.
3: पूर्वी युक्रेन र कब्जा गरिएको क्रिमिया नजिकैका रुसका दुई क्षेत्रमा युक्रेनी ड्रोन आक्रमण भएको छ. क्रास्तोदारमा त्यहाँका गभर्नरका अनुसार खसेका अवशेषहरूले लाग्दा दुई बालबालिकाको मृत्यु भएको छ. अले म्याकुनोनको यो रिपोर्ट.
6: Ukraine appears to be continuing its nightly campaign against Russian infrastructure used to support Moscow's war effort.
2: In Krasnodar, the Russian retail group Azon says it's dealing with a fire after its logistics hub was struck by Ukrainian drones. The regional governor says falling drone debris, a result of air defense operations, also hit residential buildings and a children's center, where the two children were killed. The neighboring Stavropol region has...
3: Cover 89.

0: बाराकी दुई वर्ष बालिका गरिमा चौधरीको हत्याका मुख्य आरोपीले घटनामा आफूसँगै अर्का एक व्यक्ति पनि संलग्न रहेको खुलासा गरेका छन्। आरोपी भनिएका नाबालकको बयानको भिडियोमा उनले आरोप स्वीकारेका छन्। तर बालिकामाथि बलात्कार र हत्यामा आफू मात्र नभएर थप अर्का व्यक्ति संलग्न रहेको उनले बताएका हुन्। सिमरा चोकमा घर भएका प्रदीप खड्काको योजना र संलग्नतामा यो भएको उनको दावी छ। बालकले आफूलाई प्रदीप खड्का नाम गरेका साथीले उक्साएको पनि बताएका छन्। बालिकासँग दुवैजनाले आपराधिक क्रियाकलाप गरेको र बालिका बेहोस भएपछि प्रदीप भागेको उनको भनाइ छ। प्रहरीले पनि अहिलेसम्म अनुसन्धानका क्रममा उनै किशोर र छिमेकी प्रोग्रेस चौधरीलाई नियन्त्रणमा लिएको छ। आरोपी बालकले नाम लिएपछि प्रदीप बारे व्यापक चासो उत्पन्न भएको छ। बाढी पूर्वानुमान महाशाखाले आज काठमाडौँ उपत्यका सहित विभिन्न जिल्ला भई बहने ससाना नदीहरूमा बाढीको जोखिम रहेको जनाएको छ। महाशाखाका अनुसार आज सिन्धुपाल्चोक, काभ्रे पलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ गोर्खा, लमजुङ, कास्की पर्वत, म्याग्दी, बागलुङ र आसपासका जिल्ला भएर बग्ने ससाना नदीहरूमा वहाव उल्लेखनीय बढ्नेछ। यी नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेकाले आसपासका वासिन्दालाई सतर्कता अपनाउन भनिएको छ। यस्तै भोलि र पर्सी गण्डकी तथा लुम्बिनी प्रदेश भई बग्ने केही ससाना नदीहरूमा पनि वहाव आकस्मिक बढ्न सक्ने पूर्वानुमान महाशाखाले गरेको छ। लगातार बढेको सुनको भाव आज पनि 3,200 रुपियाँले उकालो लागेको छ। आज तोलामा 3,200 रुपियाँले बढेर तोलाको 3,22,700 पुगेको नेपाल सुनचारी व्यवसाय महासंघले जनाएको छ। हिजो तोलाको 2,800 रुपियाँ बढेर 3,19,500 कायम भएको थियो। आज सहित कारोबारको चार दिनमा सुनको भाव तोलामा 18,600 रुपियाँले बढ़िसकेको छ। गएको माघ 15 गति सुनको भाव तोलामा 20,500 रुपियाँले बढेर 3,39,300 रुपियाँ पुगेको थियो। नेपाली बजारमा त्यो नै अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो। आज चाँदी भने घटेको छ। हिजो तोलामा 10 रुपियाँले घटेर चाँदीको भाव आज पनि तोलामा 10 रुपियाँले नै घटेको र 4,965 रुपियाँमा कायम रहेको महासंघले जनाएको छ। चोरिएको स्कुटर लिएर राइड स्टियरिङ एप मार्फत सवारी चलाउने एकजना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चोरी आरोपमा झापा दमक नगरपालिका 7 का 39 वर्षीय सरोज खनाललाई पक्राउ गरेको एसपी नरेश राज सुवेदीले जानकारी दिनुभएको छ। उनलाई ट्राफिक प्रहरीले काठमाडौँ नयाँ बस पार्कको होटलबाट पक्राउ गरेको हो। उनी राइड सेयरिङ एपमा चालकको रूपमा काम गर्दै आएका थिए। नक्सालबाट भक्तपुर दरबार स्क्वायर जाने क्रममा यात्रुले ल्यापटप रहेको झोला स्कुटरमा बिर्सिएपछि चालक सम्पर्कविहीन भएको थिए। खोजीका क्रममा ट्राफिक प्रहरीले उनलाई पक्राउ गरेको हो। उनले अर्कै व्यक्तिको आईडी मार्फत राइड सेयरिङ चलाउँदै आएको पनि खुलेको छ। उनले चलाउँदै गरेको स्कुटर पनि चोरीको भएको खुलेको एसपी सुवेदीले बताउनु भएको छ। पूर्वी युक्रेन र कब्जा गरिएको क्रिमिया नजिकैका रूसका दुई क्षेत्रमा युक्रेनी ड्रोन आक्रमण भएको छ। क्रेसोदारका गभर्नरका अनुसार खसेका अवशेषहरूले लाग्दा दुई बालबालिकाको मृत्यु भएको छ।
1: Ukraine appears to be continuing its nightly campaign against Russian infrastructure used to support Moscow's war effort. In Krasnodar, the Russian retail group Azon says it's dealing with a fire after its logistics hub was struck by Ukrainian drones. The regional governor says falling drone debris, a result of air defense operations, also hit residential buildings and a children's center, where the two children were killed. The neighboring Stavropol region has also reported a Ukrainian drone attack targeting an industrial zone in the city of Nyevanamuisk.
0: पानी पहिरो प्रभावित नागरिकको उपचारमा स्वास्थ्यकर्मी अभाव भएको गुनासोपछि कर्णाली प्रदेश सरकारले जाजरकोटको बेरी नगरपालिका 2 रेसाङमा 4 चिकित्सक परिचालन गरेको छ। प्रभावित नागरिकलाई घटनास्थलमै स्वास्थ्य सेवा उपलब्ध गराउन चिकित्सक सहितको स्वास्थ्य टोली परिचालन गरिएको हो। स्वास्थ्य सेवा कार्यालयले प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको अभाव हुँदा उपचार तथा स्वास्थ्य सेवा प्रवाहमा समस्या भइरहेको जानकारी गराएपछि प्रदेश सरकारले चिकित्सक पठाएको हो। पानी पहिरोका कारण ठूलो संख्यामा नागरिक विस्थापित भएर अस्थायी आवासमा बसिरहेका बेला स्वास्थ्य समस्या देखिन थालेपछि तत्काल चिकित्सक परिचालन गर्न माग गरिएको थियो। यसपछि मुख्यमन्त्री मंगलबहादुर शाहीले 4 चिकित्सकको टोली रिसाङमा खटाउनु भएको हो। रोल्पामा नेत्र विक्रमचन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका विभिन्न जिम्मेवारीमा रहेका 13 नेताहरूले पार्टी छाडेका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: रिफर्म युके पार्टीले आउँदो चुनाव आफ्नो दलले जितेकमा सामाजिक आवास दिँदा बेलायतमै जन्मेका युवा कामदार र पूर्व सैनिकलाई प्राथमिकता दिने बताएको छ. बेलायतमा कम आमदानी भएका र बसोबासका लागि बढ़ी आवश्यकता भएका मानिसलाई सरकारले, स्थानीय निकाय र गैर नाफामूलक संस्थाले सस्तो भाडामा सामाजिक आवास उपलब्ध गराउने गरेका छन्. तर आवास सम्बन्धी परोपकारी संस्था सेल्टरले रिफर्म युकेको यो नीतिको विरोध गरेको छ. सबभन्दा बढी आवश्यकता भएका मानिसलाई प्राथमिकता दिने व्यवस्था हटाइएमा थुप्रै मानिस घरबार विहीन हुने जोखिममा पर्ने सेल्टरको भनाइ छ. थप बीबीसीका इयन वाटसनबाट.
4: After a difficult summer for Reform UK, the party is keen to seize the political initiative. As well as giving priority access to council and housing association homes to British workers under 35 and to married parents, the party says it would build 50,000 affordable homes a year without raising taxes to do so. The Conservatives accused Reform UK of making an uncosted pledge. Reform will also restate its policy of evicting non-UK nationals from social housing. Labour say this could see NHS and care workers who've been in the country for a long time lose their homes, but that the overwhelming number of families in social rented housing are UK citizens in any case. The Lib Dems described Reform UK's proposals as a cruel gimmick. Housing is likely to be a major issue at the next general election, and the dividing lines are now being very clearly drawn.
3: निजी घरको भाडा धेरै महँगो पर्ने भएकाले आर्थिक अवस्था कमजोर भएका परिवार, घरबार विहीन हुने जोखिममा रहेका व्यक्ति, अपाङ्गता भएका व्यक्ति लगायतका लागि सामाजिक आवास महत्वपूर्ण हुन्छ. बेलायतमा सामाजिक आवास प्राय स्थानीय काउन्सिल र हाउसिङ एसोसिएसन मार्फत उपलब्ध गराउने गरिएको छ. मेडिकल व्यवसायी दुर्गा प्रसाईको घर खानतलासी गर्नुको कारणबारे लिखित जवाफ बुझाउन प्रहरीलाई सर्वोच्चले आदेश दिएको छ. आज न्यायाधीश नृपदहज नेरोलाको इजलासले प्रसाईकी पत्नी उमा प्रसाईले तयार गरेको बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनवाई गर्दै बाटोको म्याद बाहेक 24 घण्टाभित्र लिखित जवाफ पेश गर्न विपक्षका नाममा आदेश दिएको हो. त्यस्तै प्रसाईको घर खानतलासी गरेर बरामद गरिएका सामानसहित अदालतमा उपस्थित हुन भनिएको छ. प्रसाईको खानतलासी गर्दा बरामद भएका सामान समेत पीसीको दिन लिएर आउन भक्तपुर प्रहरीलाई सर्वोच्च अदालतले आदेश दिएको हो. भदौ 4 गते प्रहरीले प्रसाईको घरमा छिरेर खानतलासी गरेको थियो. 12 की 3 वर्षीय बालिका गरिमा चौधरीको हत्याका मुख्य आरोपीले घटनामा आफूसँगै अर्का एक व्यक्ति संलग्न रहेको खुलासा गरेका छन्. आरोपी भनेका नाबालक सार्वजनिक भएको एक भिडियोमा उनले आरोप स्वीकारेका हुन्. तर बालिकामाथि बलात्कार र हत्यामा आफू मात्र नभएर थप एक व्यक्ति संलग्न रहेको उनले बताएका हुन्. सिमरा चोक घर भएका प्रदीप खड्काको योजना र संलग्नतामा यो घटना भएको उनको दावी छ. बालकले आफूलाई प्रदीप खड्का नाम गरेका साथीले उक्साएको बताएका छन्. बालिकासँग दुवैजनाले आपराधिक क्रियाकलाप गरेको र बालिका बेहोस भएपछि प्रदीप भागेको उनको भनाइ छ. प्रहरीले भने अहिलेसम्म अनुसन्धानका क्रममा उनै किशोर र छिमेकी प्रग्रेस चौधरीलाई नियन्त्रणमा लिएको छ. आरोपी बालकले नाम लिएपछि प्रदीपबारे चासो भएको छ. आज बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिँदै हुनुहुन्छ. विश्वासको मतका लागि आज दिउँसो 1 बजे प्रदेश सभा बैठक डाकिएको छ. गएको बिहिबार मुख्यमन्त्रीमा नियुक्त थापाले आज प्रदेश सभामा विश्वासको मत लिन लाग्नु भएको हो. तर विश्वासको मत लिनु अघि नै विपक्षी दलको हुइप र सत्ता साझेदार दलभित्रकै असन्तुष्टिका कारण उहाँलाई बहुमत पुर्याउन चुनौती देखिएको छ. मुख्यमन्त्री थापालाई विश्वासको मत नदिन प्रतिपक्षका नेपाली काँग्रेस विपक्षमा मतदान गर्न र राप्रपाले आफ्नो प्रदेश सभा सदस्यलाई तटस्थ बस्न व्हिप जारी गरेका छन्. सत्ता साझेदार नेपाली कम्युनिष्ट पार्टीले भने आफ्ना 26 जना प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री थापाको पक्षमा मतदान गर्न व्हिप जारी गरेको छ. मुख्यमन्त्री थापाको आफ्नै दल एमाले पनि अनिवार्य उपस्थितिको निर्देशनसहित विश्वासको मतको पक्षमा मतदान गर्न व्हिप लगाएको छ. हाल 104 सदस्यीय बागमती प्रदेश सभामा सरकार टिकाउन 53 सांसदको समर्थन आवश्यक छ. नेकपा एमाले, नेकपा र राप्रपाको समर्थनमा थापा गत 4 भदौमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो. मुख्यमन्त्री नियुक्त हुँदा थापालाई 63 सांसदको समर्थन थियो. तर विश्वासको मत लिने बेला सत्ता समीकरणमा फेरबदल र चुनौती देखिएको हो. आजै कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले पनि प्रदेश सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ. काँग्रेसले भदौ 3 मा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले पुनः विश्वासको मत लिन लाग्नु भएको हो. उहाँ मुख्यमन्त्रीको रूपमा विश्वासको मत लिन लागेको यो 3रो पटक हो. 93 सदस्यीय कोशी प्रदेश सभामा बहुमतका लागि 47 सांसदको आवश्यकता पर्छ। कोशीमा एमालेका 40 र नेकपाका 17 सांसद छन्। काङ्ग्रेसका 29, राष्ट्रिय प्रजातन्त्र पार्टीका सभामुख सहित 5, जनता समाजवादी पार्टी नेपालका 1 सांसद छन्। अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री बिपिन आचार्यले गरिमा चौधरी हत्याका विषयमा राज्य र समाज संवेदनशील नबनेको भन्दै प्रश्न उठाउनु भएको छ। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद आचार्य
4: मृतकको बुवा आमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा म गरिमा चौधरीको हत्याकाण्डको बारेमा अथवा जे भयो त्यसका बारेमा धेरै बोलिनँ। तर हामी सबैजनाले मनन गर्नुपर्ने चाहिँ के हो भने हामीले कस्तो समाज बनाइरहेछौँ जहाँ चाहिँ मृतकको बुवा आमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचिन्छ र कहीँ मेडिकल गर्दै गर्दाखेरि चाहिँ एउटा त्यो अक्युजले बोलेको कुराहरूलाई चाहिँ सार्वजनिक तरिकाले चाहिँ पब्लिकमा राखिन्छ। यस्तो समाज बन्द गरिनुपर्छ।
3: यसबीच 12-3 वर्षीय बालिका गरिमा चौधरीको हत्याका मुख्य आरोपीले घटनामा आफूसँगै अर्को व्यक्ति पनि संलग्न रहेको खुलासा गरेका छन्। आरोपी भनिएका किशोर सार्वजनिक भएको भिडियोमा उनले आरोप स्वीकार्दै बलात्कार र हत्यामा आफू मात्र नभएर अर्को व्यक्ति पनि संलग्न रहेको बताएका हुन्। सिमराज चोक घर भएका प्रदीप खड्काको योजना र संलग्नतामा यो घटना भएको उनको दावी छ। ती किशोरले आफूलाई खड्काले उक्साएको बताएका छन्। बालिकासँग दुवैजनाले आपराधिक क्रियाकलाप गरेको र बालिका बेहोश भएपछि प्रदीप भागेको उनको भनाइ छ। प्रहरीले भने अनुसन्धानका क्रममा तीनै किशोर र छिमेकी प्रोग्रेस चौधरीलाई नियन्त्रणमा लिएको छ। आरोपी किशोरले नाम लिएपछि प्रदीप खड्काको खोजी भइरहेको छ। नागडुङ्गा सुरुङ मार्ग आजबाट 4 पाङ्ग्रे साना सवारीका लागि खुला गरिएको छ। यसअघि आपतकालीन सेवाका सवारीलाई मात्र खुला गरी परीक्षण गर्दै आएकामा आजदेखि 4 पाङ्ग्रे साना सवारी कार जेप भ्यानका लागि खुला गरिएको सड़क विभागका महानिर्देशक डाक्टर विजय जैसीले जानकारी दिनुभएको छ। जैसीका अनुसार हालका लागि बिहान 9 बजेदेखि साँझ 6 बजेसम्म एकतर्फी मात्र सुरुङ मार्ग खुला हुनेछ। अन्य ठूला सवारी साधन भने परीक्षणकालपछि सोही सुरुङ मार्ग हुँदै यात्रा गर्न सक्ने उहाँले बताउनु भएको छ। सुरुङ गत साउन 11 उद्घाटन भएको थियो। चोरिएको 10 तोला सुनका गहना सहित प्रहरीले पर्वतबाट एकजनालाई पक्राउ गरेको छ। पर्वतकै मोदी गाउँपालिका बाज बाजुङ बस्ने करिब 30 वर्षीय खड्ग बहादुर कुमारलाई मोदी छ ओपल्लो डेमुवाबाट सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनले मोदी गाउँपालिका बाज 4 पति चौरका एक होटल सञ्चालकको घरबाट ती गरगहना चोरी गरेका थिए। होटलका सञ्चालक दिनेश कुमार पुनको घरको सुत्ने कोठाबाट उनले गरगहना चोरी गरेको जानकारी पछि जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक दिनेश पौडेलको गमानमा 6 जनाको टोली खटिएको थियो। कुमारलाई जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ। गुल्मीको रेसुङ्गा विमानस्थल सञ्चालनमा आएको 3 वर्ष भइसकेको छ। तर मौसम खराबीका कारण यो विमानस्थल मुस्किलले 6 महिना पनि चलेको छैन। पछिल्लो पटक विगत 3 महिनादेखि मौसमकै कारण उडान नहुँदा यात्रुहरूका लागि यो विमानस्थल एकादेशको कथा जस्तै बनेको छ। पुटौलबाट छवि पाण्डेको यो रिपोर्ट
5: हेर्नु न, अहिले धेरै भाउ बन्द आई दुःख भयो हामीहरूलाई पनि यता काठमाडौँ उगानको लागि अब त्यही प्लेनमा भएदेखि टाइममै पुगिन्थ्यो। कुहिरोको बर्खाको मौसम अब कुहिरो लाग्ने हो त्यस्तो भएर पनि हुन्छ। म पनि एकचोटि टिकट काट्न ठिक्क परेको टिकट काटिसकेको एक्सिडेन्टको कारणले गर्दा म पनि जान नपाएर।
6: गुल्मी रेसुङ्गा नगरपालिका तिनकी कमला जुरेल पहिलो पटक हवाई जहाज चढ्न विमानस्थल पुगे पनि मौसमले साथ नदिएपछि जहाज चढ्ने सपना अधुरो भएको गुनासो गर्दै रेसुङ्गा नगरपालिकाका जनप्रतिनिधि कृष्ण प्रसाद पाण्डे हवाई भाडा वृद्धि र मौसम खराबी विमानस्थलका लागि बाधक बनेको बताउनुभयो।
7: अब त्यो अहिले नेपाल भविष्य निगमले चाहिँ रेट बढाएर अनि चाहिँ अहिले यात्रुहरू चाहिँ चल्नु खोज्नु भएको छ। त्यसपछि चाहिँ त्यो समायोजन गर्न भनेर अहिले चाहिँ साथीहरू लाग्नु भएको छ। समायोजन भयो भने त चल्छ, दिउँसोमा हावा लाग्छ, बिहानमा हो बिहानमा कुहिरो लाग्यो भने यात्रु हुँदाखेरि पनि अब चलाउन चाहिँ गाह्रो।
6: गुल्मीबाट काठमाडौँ जाने हवाई सेवा पटक पटक मौसम प्रतिकूल हुँदा उडान रद्द हुने समस्या बढिरहेको छ। गुल्मीको हवाई सेवा यात्रुका लागि भरपर्दो साधन बन्न सकेको छैन। बिहानमा कुहिरो र दिउँसोको समयमा अत्याधिक हावाको चापका कारण चाहेर पनि नियमित उडान हुन नसकेको रेसुङ्गा विमानस्थलका स्टेसन प्रमुख सुमन थापाले बताउनुभयो।
2: अब मौसम राम्रो हुन्न बिहानमा, त्यो भएर फ्लाइट भएको छैन कि सर, एयरपोर्ट बन्द चाहिँ होइन, मौसमले गर्दा फ्लाइट चलेको छैन कि असोज होइन, यो भदौको 15-16 पनि छ, मौसम जहिले सुधार हुन्छ फ्लाइट त भइहाल्छ। मौसमको कारणले, टेक्निकल कारणले मौसम बिग्रेपछि अब प्यासेन्जर पनि अहिले हुन्न भन्ने मात्र भयो।
6: हवाई सेवा अवरुद्ध हुँदा वृद्ध बिरामी तथा अत्यावश्यक कामका लागि राजधानीसम्म जानुपर्ने यात्रु बढी समस्यामा पर्ने गरेका छन्।
3: मेडिकल व्यवसाय दुर्गा प्रसाईको घर खान तलासी गर्नुको कारणबारे लिखित जवाफ बुझाउन प्रहरीलाई सर्वोच्चले आदेश दिएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री बिपिन आचार्यले गरिमा चौधरी हत्याका विषयमा राज्य र समाज संवेदनशील नबनेको भन्दै प्रश्न उठाउनु भएको छ। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद आचार्य
4: म गरिमा चौधरीको हत्याकाण्डको बारेमा अथवा जे भयो त्यसका बारेमा धेरै बोलिनँ, तर हामी सबैजनाले मनन गर्नुपर्ने चाहिँ के हो भने हामीले कस्तो समाज बनाइरहेछौँ जहाँ चाहिँ मृतकको बुवा आमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचिन्छ र कहीँ मेडिकल गर्दै गर्दाखेरि चाहिँ एउटा त्यो अक्युजले बोलेको कुराहरूलाई चाहिँ सार्वजनिक तरिकाले चाहिँ पब्लिकमा राखिन्छ। यस्तो समाज बन्द गरिनुपर्छ।
3: नागढुङ्गा सुरुङ मार्ग आजबाट चारपाङले साना सवारीका लागि खुल्ला गरिएको छ। यसैकै आपतकालीन सेवाका सवारीलाई मात्र खुल्ला गरी परीक्षण गर्दै आएकोमा आजदेखि चारपाङले साना सवारी कार जीप भ्यानका लागि खुल्ला गरिएको सड़क विभागका महानिर्देशक डाक्टर विजय जैशीले जानकारी दिनुभएको छ। जैशीका अनुसार हालका लागि बिहान 9 बजेदेखि साँझ 6 बजेसम्म एकतर्फी मात्र सुरुङ मार्ग खुल्ला हुनेछ। अन्य ठूला सवारी साधन भने परीक्षण कालपछि यात्रा गर्न सक्ने उहाँले बताउनु भएको छ। सुरुङ गत साउन 11 उद्घाटन भएको थियो। मेडिकल व्यवसायी दुर्गा प्रसाईको घर खान तलासी गर्नुको कारणबारे लिखित जवाफ बुझाउन प्रहरीलाई सर्वोच्चले आदेश दिएको छ। आज न्यायाधीश निर्धोज निरौलाको इजलासले प्रसाईकी पत्नी उमा प्रसाईले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनवाई गर्दै बाटोको म्याद बाहेक 24 घण्टाभित्र लिखित जवाफ पेश गर्न विपक्षीका नाममा आदेश जारी गरेको हो। यस्तै प्रसाईको घर खान तलासी गरेर बरामद गरिएका सामानसहित अदालतमा उपस्थित हुन पनि भनिएको छ। प्रसाईको खान तलासी गर्दा बरामद भएका सामान समेत पेशीको दिन लिएर आउन भक्तपुर प्रहरीलाई सर्वोच्चले आदेश दिएको हो। भदौ 4 गते प्रहरीले प्रसाईको घरमा छिरेर खान तलासी गरेको थियो। म्याग्दीको बहुप्रतीक्षित राहुघाट जलविद्युत आयोजनाको निर्माण सम्पन्न भएको छ। नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावर प्रवर्धक रहेको 40 मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको भौतिक काम र उपकरण जडानको काम सकिएको हो। रघुगंगा हाइड्रो पावरका प्रबन्ध संचालक गणेश केसीले अबको 1 हप्ता परीक्षण गर्न लाग्ने र त्यसपछि विद्युत उत्पादन शुरू गर्ने जानकारी दिनुभयो। रघुगंगा 4 दग्राम र ओडा नम्बर 5 झीको फेदीमा 6 किलोमिटर 270 मिटर लामो मुख्य सुरुङ र पानी थिग्र्याउने पोखरीको परीक्षण भइसकेको छ। तिल्केनी चौरमा विद्युत गृह निर्माणको काम सकेर जडान भएका उपकरणहरूको परीक्षण थालिएको छ। उत्पादित विद्युतलाई केन्द्रीय प्रसारण लाइनमा जोड्न विद्युत गृह परिसरमा निर्माण भएको स्विच एड गएको जेठ 25 गते सञ्चालनमा आएको हो। गुल्मीको रेसुङ्गा विमानस्थल सञ्चालनमा आएको 3 वर्ष भइसकेको छ, तर मौसम खराबीका कारण यो विमानस्थल मुस्किलले 6 महिना पनि चलेको छैन। पछिल्लो पटक विगत 3 महिनादेखि मौसमकै कारण उडान नहुँदा यात्रुहरूका लागि यो विमानस्थल एकादेशको कथा जस्तै बनेको छ। भुटोलबाट छवि पाण्डे
5: हेर्नु न, अहिले धेरै भाउ बन्द आख भयो, हामीहरूलाई पनि यता काठमाडौँ जानको लागि अब त्यही प्लेनमा भएदेखि टाइममै पुगिन्थ्यो। कुहिरोको बर्खाको मौसम अब कुहिरो लाग्ने हो नि, त्यस्तो भएर पनि हुन्छ। म पनि एकचोटि टिकट काट्न ठिक्क परेको, टिकट काटिसकेको, त्यो प्लेनको कारणले गर्दा म पनि जान नपाएर।
6: गुल्मी रेसुङ्गा नगरपालिका तिनकी कमला जुरेल पहिलो पटक हवाई जहाज चढ्न विमानस्थल पुगे पनि मौसमले साथ नदिएपछि जहाज चढ्ने सपना अधुरो भएको गुनासो गर्दै रेसुङ्गा नगरपालिकाका जनप्रतिनिधि कृष्ण प्रसाद पाण्डे हवाई भाडा वृद्धि र मौसम खराबी विमानस्थलका लागि बाधक बनेको बताउनु भयो।
7: अब त्यो अहिले नेपाल भविष्य निगमले चाहिँ रेट बढाएर अनि चाहिँ अहिले यात्रु चाहिँ चल्नु खोज्नु भएको, त्यसपछि चाहिँ त्यो समायोजन गर्न भनेर अहिले चाहिँ साथीहरू लाग्नु भएको छ। समायोजन भयो भने त चल्छ, दिउँसोमा हावा लाग्छ, बिहानमा हो, बिहानमा कुहिरो लाग्यो भने यात्रु हुँदाखेरि पनि अब चलाउन चाहिँ गाह्रो हुन्छ।
6: गुल्मीबाट काठमाडौँ जाने हवाई सेवा पटक पटक मौसम प्रतिकूल हुँदा उडान रद्द हुने समस्या बढिरहेको छ। गुल्मीको हवाई सेवा यात्रुका लागि भर पर्दो साधन बन्न सकेको छैन। बिहानमा कुहिरो र दिउँसोको समयमा अत्याधिक हावाको चापका कारण चाहेर पनि नियमित उडान हुन नसकेको रेसुङ्गा विमानस्थलका स्टेसन प्रमुख सुमन थापाले बताउनुभयो।
2: मौसम राम्रो हुन्न बिहानमा, त्यो भएर फ्लाइट भएको छैन कि सर, एयरपोर्ट बन्द चाहिँ होइन, मौसमले गर्दा फ्लाइट चलेको छैन कि, असोज होइन, यो भदौको 15-16 भन्ने छ, मौसम जहिले सुधार हुन्छ फ्लाइट त भइहाल्छ सर। मौसमको कारणले, टेक्निकल कारणले मौसम बिग्रेपछि अब प्यासेन्जर पनि अहिले हुन्न भन्ने मात्र भयो।
6: हवाई सेवा अवरुद्ध हुँदा वृद्ध बिरामी तथा अत्यावश्यक कामका लागि राजधानीसम्म जानुपर्ने यात्रु।
3: अहिलेसम्मका खबर यति नै, नमस्कार।
8: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बाराकी बालिका गरिमा चौधरीको बलात्कारपछिको हत्यामा आरोपी सुमन थापाको बयानको भिडियो खिचेर सार्वजनिक गरेको आरोपमा प्रहरी हवलदार कुमार विक पक्राउ परेका छन्। विकलाई अहिले हिरासतमा राखेर फौजदारीको सुरमा नै कार्यवाही अघि बढ़ाइएको छ। आरोपितको अनुसन्धान चलिरहेको बेलामा प्रोटोकल बाहिर गएर खिचेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। भिडियो बाहिरीसँगै प्रहरीमाथि नै चौतर्फी प्रश्न उठिरहेको छ। यसै सन्दर्भमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एसपी नरेन्द्र कुवर र डीएसपी मीन बहादुर घलेमाथि पनि नेपाल प्रहरी मुख्यालय र मधेस प्रदेश प्रहरी कार्यालयले छानबिन थालेको छ। भिडियो खिच्ने समूहमा पाँचजना प्रहरी देखिएको र अरूमाथि पनि अनुसन्धान भइरहेको छ। गरिमा चौधरीको घटनामा प्रहरीले थप एक नाबालकलाई पक्राउ गरेको छ। मुख्य आरोपी मानिएका सुमन थापाले पोलेका प्रदीप खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो। योसँगै घटनामा पक्राउ पर्नेको संख्या आठ पुगेको छ। जितपुर सिमरा दुईका नौ कक्षामा पढ्ने चौध वर्षीय खड्कालाई प्रहरीले हिजो साँझ पक्राउ गरेको हो। प्रदीपकै योजना र अगुवाईमा बालिकामाथि अपराध गरेको सुमनको दावी छ। प्रदीपलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले जानकारी दिनुभयो। गरिमाको शव भेटेपछि प्रहरीले शुरूमा सुमन थापा र प्रोग्रेस चौधरीलाई पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा प्राप्त सूचना र प्रमाणका आधारमा प्रहरीले थप व्यक्तिहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। नेपालले चालू आर्थिक वर्ष 83-84 पहिलो साउन महिनामा 38.70 अर्ब करोड़को वस्तु निर्यात गरेको छ।
4: गत आर्थिक वर्षको साउन महिनामा 23.93 अर्ब करोड़ रूपियाँको निर्यात भएकामा यस वर्ष 14.87 अर्ब करोड़ रूपियाँले वृद्धि भएको हो। निर्यातमा वार्षिक वृद्धि 61.7% पुगेको छ। निर्यातमा भएको ठूलो वृद्धिको मुख्य आधार भने वनस्पति तथा पशुजन्य बोसो र तेल बनेको छ। साउनमा मात्र वनस्पति तथा पशुजन्य बोसो र तेल 21.17 अर्ब करोड़को निर्यात भएको छ। गत वर्षको साउनमा यो निर्यात 12.32 अर्ब करोड़ थियो। यस अनुसार तेलजन्य वस्तुले मात्र जम्मा निर्यातको आधाभन्दा बढी हिस्सा ओगटेको छ। नेपालले अर्जेन्टिना, ब्राजिल, इण्डोनेसिया, चीन, मलेसिया, स्पेन लगायतका मुलुकबाट कच्चा वा अर्ध प्रशोधित तेल आयात गरेर नेपालमा प्रशोधन तथा प्याकेजिङ गरेर मुख्यत भारतमा निर्यात गर्दै आएको छ। सोयाबीन, पाम र सूर्यमुखी तेलको निर्यातमा यसपटक उल्लेख्य वृद्धि भएको छ। तेलपछि मानव निर्मित स्टेपल फाइबरको निर्यात 1.66 अर्ब करोड़ रूपियाँ पुगेको छ। चिया, कफी तथा मसालाको निर्यात 1.41 अर्ब करोड़, खाद्य उद्योगका अवशेष तथा पशु आहार 1.27 अर्ब करोड़ र फलाम तथा स्टीलका सामान 1.21 अर्ब करोड़ रूपियाँ बराबरको निर्यात भएको छ। काठ तथा काठजन्य वस्तु, कपड़ा, कार्पेट तथा फलामजन्य वस्तु पनि मुख्य निर्यातमा परेका छन्।
3: बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बढीमालिकामा पूजा अर्चनाका लागि सरकारी टोली प्रस्थान गरेको छ। बढीमालिका नगरपालिकाका प्रमुख अमर बहादुर खड्का र जिल्ला प्रहरी प्रमुख शैलेश्वरी बोहरा सहितको टोलीलाई सदरमुकाम मार्तडीबाट बाजा गाजा र सुरक्षाकर्मीको सलामी सहित आज विदाई गरिएको हो। टोली हिँडेको अवसरमा नगरपालिकाले आज सार्वजनिक विदा समेत दिएको छ। प्रहरी प्रमुखकै नेतृत्वमा टोली गएकाले यो वर्ष दर्शनार्थीको सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र निरौलाले बताउनुभयो। भदौ 11 गति हुने मुख्य पूजाका लागि सुदूरपश्चिम प्रदेश सरकार लगायत कैलाली, डोटी, जुम्ला र कालीकोटका सरकारी टोलीहरू पनि त्यसतर्फ लागिसकेका छन्। तीर्थयात्रीको सुविधालाई मध्यनजर गर्दै यो पटक नेपाल टेलिकमले 4,200 मिटर उचाइमा रहेको बढीमालिका क्षेत्रमा 4G सेवा समेत विस्तार गरिरहेको छ। रिफर्म यूके पार्टीले आउँदो चुनाव आफ्नो दलले जितेमा सामाजिक आवास दिँदा बेलायतमै जन्मेका युवा र कामदार र पूर्व सैनिकलाई प्राथमिकता दिने बताएको छ। बेलायतमा कम आमदानी भएका र बसोबासका लागि बढ़ी आवश्यकता भएका मानिसलाई सरकारले स्थानीय निकाय र गैर नाफामूलक संघ संस्थाले सस्तो भाड़ामा सामाजिक आवास उपलब्ध गराउने गरेका छन्। तर आवास सम्बन्धी परोपकारी संस्था सेल्टरले रिफर्म यूकेको यो नीतिको विरोध गरेको छ। सबैभन्दा बढ़ी आवश्यकता भएका मानिसलाई प्राथमिकता दिने व्यवस्था हटाइएमा थुप्रै मानिस घरबार विहीन हुने जोखिममा पर्ने सेल्टरको भनाइ छ। थप बीबीसीका इयान वार्सनबाट।
5: After a difficult summer for Reform UK, the party is keen to seize the political initiative.
2: as well as giving priority access to council and housing association homes to British workers under 35 and to married parents, the party says it would build 50,000 affordable homes a year without raising taxes to do so. The Conservatives accused Reform UK of making an uncosted pledge. Reform will also restate its policy of evicting.
3: Namaskar.
1: यो BFBS कुलकर्म रेडियो हो।

0: Pelaaja Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: बाराकी बालिका गरिमा चौधरीको बलात्कारपछिको हत्यामा आरोपी सुमन थापाको बयानको भिडियो खिचेर सार्वजनिक गरेको आरोपमा प्रहरी हवलदार कुमार विक्र पक्राउ परेका छन्। विकलाई अहिले हिरासतमा राखेर फौजदारीको सुरमा नै कार्यवाही अघि बढ़ाइएको छ। आरोपितको अनुसन्धान चलिरहेको बेलामा प्रोटोकल बाहिर गएर खिचेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। भिडियो बाहिरिएसँगै प्रहरीमाथि नै चौतर्फी प्रश्न उठिरहेको छ। यसै सन्दर्भमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एसपी नरेन्द्र कुवर र डीएसपी मीन बहादुर घलेमाथि पनि नेपाल प्रहरी मुख्यालय र मधेश प्रहरी प्रधान कार्यालयले छानबिन थालेको छ। भिडियो खिच्ने समूहमा पाँचजना प्रहरी देखिएको र अरूमाथि पनि अनुसन्धान भइरहेको छ। गरिमा चौधरीको घटनामा प्रहरीले थप एक नाबालकलाई पक्राउ गरेको छ। मुख्य आरोपी मानिएका सुमन थापाले पोलेका प्रदीप खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो। योसँगै घटनामा पक्राउ पर्नेको संख्या 8 पुगेको छ। जितपुर सिमरा 2 का 9 कक्षामा पढ्ने 14 वर्षीय खड्कालाई प्रहरीले हिजो साँझ पक्राउ गरेको हो। प्रदीपकै योजना र अगुवाईमा बालिकामाथि अपराध गरेको सुमनको दावी छ। प्रदीपलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले जानकारी दिनुभयो। गरिमाको शव भेटेपछि प्रहरीले सुरुमा सुमन थापा र प्रोग्रेस चौधरीलाई पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा प्राप्त सूचना र प्रमाणका आधारमा प्रहरीले थप व्यक्तिहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले बलात्कारी र भ्रष्टाचारीलाई प्रमाणित हुन साथ तत्काल गोली ठोक्ने कानून लागू गर्न माग गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा उहाँले पीड़ितको नाम लिएर घटनामाथि लामो बहस गर्नु मात्र पर्याप्त नहुने भन्दै सरकारले महिलाको सम्मान, सुरक्षा र बाँच्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने बताउनु भएको हो।
4: केही समय पहिला बझाङमा सम्झना कामीको बलात्कार र हत्या भयो। कञ्चनपुरमा निर्मला पन्तको बलात्कार र हत्या भयो। कैलालीमा माया कामीको बलात्कार र हत्या भयो। रूपन्देहीमा अंगिरा पासीको बलात्कार र हत्या भयो। पूर्वको खोटाङमा रेशमिका परियारको बलात्कार र हत्या भयो। म्याग्दीमा मीना परियारको बलात्कार र हत्या भयो। केही दिन अगाडि मात्रै गरिमा चौधरीको बलात्कार र हत्या भयो। यो बलात्कार र हत्याको फेरिस धेरै लामो सुनाउन सकिन्छ, घण्टौं घण्टासम्म सुनाउन सकिन्छ र लामो छलफल गर्न सकिन्छ। तर हामीले गरिमाको गरिमा जोगाउन सक्छौ कि सक्दैनौ, निर्मला पन्तको जनता जाने हो कि मलामी जाने हो, त्यो छलफल गर्नुपर्ने बेलामा हामी पुगिसकेका छौँ। चेलीले बाँच्न पाउनुपर्छ, नाच्न पाउनुपर्छ भन्ने विषयमा गम्भीर हुन जरुरी छ। बलात्कारी र भ्रष्टाचारी प्रमाणित भएको खण्डमा अन द स्पोट ठोक्ने कानूनको व्यवस्था तत्काल लागू गर्न आह्वान गर्दछु।
3: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत पाउनु भएको छ। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका प्रदेशसभा सदस्यले मत दिँदा कार्कीले 57 मत पाउनु भएको छ। कोशी प्रदेशसभामा नेकपा एमालेका 40 र नेपाली कम्युनिष्ट पार्टीका 17 सदस्य छन्। विपक्षमा नेपाली कांग्रेस प्रदेशसभा सदस्यले मतदान गरेका छन्। नेपाली कांग्रेसका 29 प्रदेशसभा सदस्य छन्। त्यस्तै राप्रपाका सभामुख सहित 5 सदस्यले कतिपय मतदान नगरेको बताइएको छ। 93 जना प्रदेश सांसद रहेकोमा 1 जनाले राजीनामा दिएकाले अहिले 92 सदस्य छन्। आज 83 जना सदस्य उपस्थित थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुरमा गुठीको अतिक्रमित जग्गा खाली गराउँदा सबैमाथि समान व्यवहार गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद झा
5: पोखरी आसपासको अधिग्रहण हटाउने क्रममा डोजर चलेको छ। यस क्रममा 7 पोखरी र लगभग 65 त्यहाँको घरहरू क्लियर गरिएको छ। एक किसिमको त्रास जनकपुरमा के छ भने आशंका पनि कहीँ गरीबहरूको मात्र बस्ती हटाउने र ठूला बडालाई नछुने हो कि भनेर, र मैले गुठी संस्थानसँग गरेको समन्वयमा 15 दिनभित्र ठूला बडाको होटल, पोखरी मिचेर बनाइएको होटलको पार्किङ, पोखरी मिचेर बनाइएको अस्पताल, पोखरी मिचेर बनाइएको अरू संरचना, पोखरी मिचेर बनाइएको त्यो भाडामा लगाइएको जमिन यी ठाउँहरू पनि धेरै चाँडो नोटिस दिएर त्यसलाई खाली गराइने छ। हामी एउटा अनुरोध गर्न चाहन्छौँ र यो प्रहार केवल गरिबहरूमाथि मात्र नहोस्, यसमा सबैमाथि समान व्यवहार गरियोस्। यसको लक्ष्य जनकपुरको त्यो 950 बिघा जमिन जुन अधिग्रहण गरिएको छ त्यसको संरक्षण गर्ने र सार्वजनिक रूपमै त्यसलाई फर्काउने अभियान सफल होस्।
3: उदयपुरमा स्कूल बस र अटो ठोकिँदा 3 जनाको ज्यान गएको छ, 2 जना घाइते भएका छन्। उदयपुरको बेलुका नगरपालिका 5 जहडामा आज बिहान भएको दुर्घटनामा अटोमा सवार 5 जना घाइते भएका थिए। खबर यति नै, नमस्कार।
0: यो बीएफबीएस कुलकर्णी रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाली काँग्रेसका पूर्व सभापति शेर बहादुर देउबा समूहले 15 महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ। आज देउबा र तत्कालीन कार्यवाहक सभापति पूर्ण बहादुर खड्काको तर्फबाट कानून व्यवसायले छुट्टा छुट्टै रिट दर्ता गरेको नेता मीन बहादुर विश्वकर्माले जानकारी दिनुभयो। यसअघि शुक्रबार सर्वोच्च अदालतमा पेश गरेको रिट

0: निवेदनलाई सच्याउने भन्दै फिर्ता लकिएको थियो। देउबा समूहले असोजमा महाधिवेशन गर्ने गरी पार्टीले अघि सारेको कार्यतालिका रोक्न माग गरेका छन्। आधिकारिकता विवादमा पुनः सुनवाई गर्न सर्वोच्चले निस्सा समेत दिइसकेको अवस्थामा त्यसको टुङ्गो नलाग्दासम्म महाधिवेशन सम्बन्धी काम अघि बढ़ाउन नमिल्ने देउबा पक्षको तर्क छ। असोज 16 19 महाधिवेशन गर्ने गरी कांग्रेसले कार्यतालिका सार्वजनिक गरेको छ। इतर पक्षको भेलाले गगन थापालाई सभापति अस्वीकार गर्दै देउबाकै नेतृत्वमा महाधिवेशन गर्ने निर्णय गरेको थियो। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राणा मगरका 3 र एमाले संसदीय दलका नेता राम बहादुर थापाले प्रतिनिधि सभा बैठकमा राख्नुभएका 4 शब्दहरू संसदको अभिलेखबाट हटाइएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सभामुख डोल प्रसाद अरियालले सांसद राणा र नेता थापाले प्रयोग गरेका अमर्यादित शब्दहरू अभिलेखबाट हटाउन निर्देशन दिनुभएको हो।
1: भदौ 1 बैठकमा माननीय सदस्य इन्दिरा राणा मगरले बोल्ने क्रममा प्रयोग गर्नुभएका भालु, बेस्या र साइबर सेना भन्ने अमर्यादित तथा अनावश्यक शब्दहरू एवं मिति 2083 भदौ 3 बैठकमा माननीय सदस्य राम बहादुर थापाले बोल्ने क्रममा प्रयोग गर्नुभएका नागरिकहरूको बलि, पाकिस्तानी मोडल, नर्थ कोरिया मोडल र अमेरिका भन्ने शब्दहरू अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु। साथै माननीय सदस्यहरूले बोल्ने क्रममा अन्य छिमेकी तथा मित्र राष्ट्रहरूको शासकीय अभ्यासको विषयलाई गलत अर्थ लाग्ने आशयले हाम्रो शासकीय अभ्यासको सन्दर्भमा जोडेर गरिमामय सदनमा अनावश्यक रूपमा उल्लेख नगर्न ध्यानाकर्षण गराउँछु।
0: नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अरियालले बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा सीमा तोक्न प्रस्ताव गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद अरियाल,
2: आज सामाजिक सञ्जालका माध्यमबाट हाम्रो समाजलाई विकृत बनाउने काम भयो। समाज धेरै अराजक बन्यो। एउटै परिवारमा आमा बाउसित छोरा छोरी सँगै बसेर टिकटक हेर्ने स्थिति छैन, फेसबुक हेर्ने स्थिति छैन, यस्तो खालको अवस्था बनिरहेको छ र यति धेरै परिवारहरू खण्डित भएका छन्, समाज बिथलिएको छ। त्यसैले यस्ता घटनाहरू प्रति हामी गम्भीर हुन जरुरी छ। बाल बच्चाको मौलिकता हराएको, सिर्जना हराएको छ, काम गर्ने छाँगर मरेको छ, अब हामीलाई पनि ढिला भएको छ। सरकार यसमा के योजनामा छ, सरकार के गरिरहेको छ? हामीले जति विलम्ब गर्छौँ त्यति हाम्रा भविष्यका बच्चाहरूको भविष्य नै खाडलमा पुग्नेछ। मापदण्ड र वर्गीकरण निर्धारण गरौँ।
0: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत पाउनु भएको छ। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका प्रदेशसभा सदस्यले मत दिँदा कार्कीले 57 मत पाउनु भएको छ। कोशी प्रदेश सभामा नेकपा एमालेका 40 र नेपाली कम्युनिष्ट पार्टीका 17 सदस्य छन्। विपक्षमा नेपाली कांग्रेस प्रदेशसभा सदस्यले मतदान गरेका छन्। नेपाली कांग्रेसका 29 प्रदेशसभा सदस्य छन्। त्यस्तै राप्रपाका सभामुख सहित 5 सदस्यले कतै पनि मतदान नगरेको 93 जना प्रदेश सांसद रहेकोमा 1 राजीनामा दिएकाले अहिले 92 सांसद सदस्य छन्। आज 83 जना सदस्य उपस्थित थिए। गुल्मीको रेसुङ्गा विमानस्थल सञ्चालन भएको 3 भइसकेको छ, तर मौसम खराबीका कारण विमानस्थल मुस्किलले 6 पनि चलेको छैन। पछिल्लो पटक पनि मौसमकै कारण 3 उडान नहुँदा यात्रुहरूका लागि यो विमानस्थल एकादेशको कथा जस्तै बनेको छ। भुटोलबाट छवि पाण्डे,
3: हेर्नु न, अहिले धेरै भाउ बन्द आख भयो। हामीहरूलाई पनि यता काठमाडौँ जानको लागि अब त्यही प्लेनमा भएदेखि टाइममै पुगिन्थ्यो। उहिलेको बर्खाको मौसम अब कुहिरो लाग्नेहरू त्यस्तो भएर पनि हुन्छ। म पनि एकचोटि टिकट काट्न ठिक्क परेको, टिकट काटिसकेको, एक्सिडेन्टको कारणले गर्दा म पनि जान नपाएर।
4: गुल्मी रेसुङ्गा नगरपालिका 3 कमला जुरेल पहिलो पटक हवाई जहाज चढ्न विमानस्थल पुगे पनि मौसमले साथ नदिएपछि जहाज चढ्ने सपना अधुरो भएको गुनासो गर्दै रेसुङ्गा नगरपालिकाका जनप्रतिनिधि कृष्ण प्रसाद पाण्डे हवाई भाडा वृद्धि र मौसम खराबी विमानस्थलका लागि बाधक बनेको बताउनुभयो।
5: अब त्यो अहिले नेपाल भविष्य निगमले चाहिँ रेट बढाएर हामी चाहिँ अहिले यात्रुहरू चाहिँ चल्नु खोज्नु भएको, त्यसपछि चाहिँ त्यो समायोजन गर्न भनेर अहिले चाहिँ साथीहरू लाग्नु भएको छ। समायोजन भयो भने त चल्छ, दिउँसोमा हावा लाग्छ, बिहानमा हो, बिहानमा कुहिरो लाग्छ।
0: अहिलेसम्मका खबर यति नै, नमस्कार।
6: BFBS, Gorkha Radio Home.

0: FVS गोरखा रेडियो
1: सैन्य समुदाय मा
2: रिलायन भरी
1: ऑन एयर
2: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
3: प्ले VFBS
2: यो VFBS गोरखा रेडियो हो
1: गोरखा रेडियो हो
4: बाराकी बालिका गरिमा चौधरीको बलात्कारपछिको हत्याका आरोपी सुमन थापाको बयानको भिडियो खिचेर सार्वजनिक गरेको आरोपमा प्रहरी हवलदार कुमार विकलाई पक्राउ गरिएको छ। विकलाई हिरासतमा राखेर सोधपूछ गरिँदैछ। विकले खिचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। भिडियो बाहिरिएसँगै प्रहरीमाथि नै प्रश्न उठिरहेको छ। बाराका एसपी नरेन्द्र कुवर र डीएसपी मीन बहादुर घलेमाथि पनि नेपाल प्रहरी मुख्यालय र मधेस प्रदेश प्रहरी कार्यालयले छान भिडियो खिच्ने समूहमा पाँचजना प्रहरी देखिएपछि अरूमाथि पनि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। गरिमा चौधरीको घटनामा प्रहरीले अर्का किशोरलाई पनि पक्राउ गरेको छ। मुख्य आरोपी भनिएका सुमन थापाले पोलेका प्रदीप खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो। जितपुर सिमरा दुईका नौ कक्षा पढ्ने 14 वर्षे खड्कालाई

0: पक्राउ गरिएको हो। यो सँगै घटनामा 8 पक्राउ परेका छन्। प्रदीपकै योजना र अगुवाईमा बालिकामाथि अपराध गरेको सुमनको दावी छ। गरिमाको शव भेटेपछि प्रहरीले शुरूमा सुमन थापा र प्रोग्रेस चौधरीलाई पक्राउ गरेको थियो। सत्तारूढ़ रासोपाका सांसदहरूले गम्भीर अपराधीलाई ज्यान सजायको व्यवस्था गर्ने कानून ल्याउन माग गरेका छन्। सांसद अनुष्का श्रेष्ठले अपराधिक मानसिकता आउना साथ मन कामले गरी कठोर कानून ल्याउन माग गर्नुभएको छ।
1: 3 वर्षीय गरिमा चौधरीमाथि भएको राक्षसी अपराध र 16 वर्षे अक्युज पुरूषको बयानले समाजमा भएको डरलाग्दो मानसिकताको एक गट रेन्चिङ संकेत दिएको छ। अब कानून त अझ कडा हुनै पर्छ। रेपको म्याक्सिमम पनिशमेन्ट व्यवहारमा 25 वर्षमै सीमित हुन जाने लाइफ सेन्टेन्सले पर्याप्त हुनु हुँदैन। अपराधी नाबालक छ भन्दैमा गम्भीर अपराधमा उम्किन पाउनु हुँदैन। त्यसैले अझ होलसम अप्रोचको आवश्यकता छ। यौनजन्य हिंसाको मानसिकता ट्याकल गर्न के गरिन्छ? बच्चा हराउने बित्तिकै राज्य कसरी सक्रिय हुन्छ? समाज यस्तो बनाउनु पर्छ जहाँ मानवताको चेतनाले यो सोच आउँदै नआओस् र सोच आए भने पनि कानून यस्तो हुनुपर्छ अपराध गर्ने सोचको मानसिकता कहाँ पोस्।
0: अर्की सांसद अप्सना बानुले जघन्य अपराधीलाई ज्यान सजाय दिलाउने कानूनको माग गर्नुभएको छ।
2: आजीवन कारावासको कानूनले डर पैदा गर्न नसकेको देखिन्छ। नेपालले 2054 फागुन 20 गते ICCPR को दोस्रो ऐच्छिक प्रोटोकल अनुमोदन गरी मृत्युदण्ड सधैँका लागि उन्मूलन गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको छ। त्यस बेलाको सामाजिक परिवेश र आजको सामाजिक सुरक्षा चुनौतीमा धेरै फरक छ। कुनै पनि अन्तर्राष्ट्रिय सन्धि या कानून नागरिकको सुरक्षा भन्दा माथि हुन सक्दैन। अपराधीको मानव अधिकारको चिन्ता गर्दा पीड़ितको मानव अधिकार र न्यायिक अधिकार कुण्ठित हुनु हुँदैन। त्यसैले नेपालको संविधानको धारा 16 उपधारा 2 गरिमामय सदनको 2/3 बहुमत जुटाएर उक्त धारालाई संशोधन गरी जघन्य अपराधको हकमा मृत्यु दण्डको कानूनी व्यवस्था गर्न सम्मानित सदनबाट सरकार समक्ष जोरदार माग गर्दछु।
0: सांसद अमरेश कुमार सिंहले भने वर्तमान सरकार बनेपछि अपराधका घटना बढ्दै गएको भन्दै गहन छलफलको माग गर्नुभएको छ।
3: 12 सिमराको बालिकाको घटना, 70 बालिकाको हत्याको घटना, यो हाम्रो समाज हाम्रो देश कता गइरहेछ? यो 2 घटनाले मात्रै हेर्न मिल्दैन। हाम्रो सरकार बन्नेदेखि चाहे कप्तानगंजको घटना होस्, धार्मिक सामाजिक सद्भाव होस्, चाहे मिटर ब्याजको होस्, चाहे लघुवित्त पीडितको होस्, चाहे डाक्टरको होस्, यो दिनका दिन यो भइरहेछ। यसले के देखाउँछ कि हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेछ। अराजकता, अस्थिरता, हत्या, हिंसा, बलात्कार र विभिन्न किसिमका आन्दोलनले के गइरहेछ भने नेपाली जनता एङ्गरमा छ। जब समाजमा व्यथिति हुन्छ, जब विश्वास र भरोसा उठ्छ, त्यो समाजमा अपराध बढ्छ। यसलाई राम्रै छलफलको
0: नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउबा समूहले 15 महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ। आज देउबा र तत्कालीन कार्यवाहक सभापति पूर्ण बहादुर खड्काको तर्फबाट कानून व्यवसायीले छुट्टा छुट्टै रिट गर्दा गरेको नेता मीनबहादुर विश्वकर्माले जानकारी दिनुभयो। यसअघि शुक्रबार सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदनलाई सच्याउने भन्दै फिर्ता लगिएको थियो। देउबा समूहले असोजमा महाधिवेशन गर्ने गरी पार्टीले अघि सारेको कार्यतालिका रोक्न माग गरेका छन्। आधिकारिकता विवादमा पुनः सुनवाई गर्न सर्वोच्चले निशा समेत दिइसकेको अवस्थामा त्यसको टुङ्गो नलाग्दासम्म महाधिवेशन सम्बन्धी काम अघि बढ़ाउन नमिल्ने देउबा पक्षको तर्क छ। असोज 16-19 महाधिवेशन गर्ने गरी कांग्रेसले कार्यतालिका सार्वजनिक गरेको छ। इतर पक्षको भेलाले गगन थापालाई सभापति स्वीकार गर्दै देउबाकै नेतृत्वमा महाधिवेशन गर्ने निर्णय गरेको थियो। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राणा मगरका 3 र एमाले संसदीय दलका नेता राम बहादुर थापाले प्रतिनिधि सभा बैठकमा राख्नुभएका 4 शब्दहरू संसदको अभिलेखबाट हटाइएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सभामुख डोल प्रसाद अरियालले सांसद राणा र नेता थापाले प्रयोग गरेका अमर्यादित शब्दहरू अभिलेखबाट हटाउन निर्देशन दिनुभएको हो।
4: प्रयोग गर्नुभएका भालु, बेस्या र साइबर सेना भन्ने अमर्यादित तथा अनावश्यक शब्दहरू एवं मिति 2083 भदौ 3 बैठकमा माननीय सदस्य रामबहादुर थापाले बोल्ने क्रममा प्रयोग गर्नुभएका नागरिकहरूको बलि, पाकिस्तानी मोडल, नर्थ कोरिया मोडल र अमेरिका भन्ने शब्दहरू अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु। साथै माननीय सदस्यहरूले बोल्ने क्रममा अन्य छिमेकी तथा मित्र राष्ट्रहरूको शासकीय अभ्यासको विषयलाई गलत अर्थ लाग्ने आशयले हाम्रो शासकीय अभ्यासको सन्दर्भमा जोडेर गरिमामय सदनमा अनावश्यक रूपमा उल्लेख नगर्न ध्यानाकर्षण गराउँछु।
0: नागढुङ्गा सुरुङमार्ग आजबाट चार पाङ्रे साना सवारीका लागि खुल्ला गरिएको छ। यसअघि आपतकालीन सेवाका सवारीलाई मात्र खुल्ला गरी परीक्षण गर्दै आएकोमा आजदेखि चार पाङ्रे साना सवारी कार जीप भ्यानका लागि खुल्ला गरिएको सड़क विभागका महानिर्देशक डाक्टर विजय जैसीले जानकारी दिनुभएको छ। जैसीका अनुसार हालका लागि बिहान 9 बजेदेखि साँझ 6 बजेसम्म एकतर्फी मात्र सुरुङ मार्ग खुल्ला हुनेछ। अन्य ठूला सवारी साधन भने परीक्षण काल पछि मात्र यात्रा गर्न सक्ने उहाँले बताउनु भएको छ। सुरुङ मार्ग गत साउन 11 गते उद्घाटन गरिएको थियो। नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा आर्यले बाल बालिकालाई सामाजिक सञ्जाल प्रयोगमा सीमा तोक्न प्रस्ताव गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद आर्याल,
5: आज सामाजिक सञ्जालका माध्यमबाट हाम्रो समाजलाई विकृत बनाउने काम भयो। समाज धेरै अराजक बन्यो। एउटै परिवारमा आमा बाउसित छोरा छोरी सँगै बसेर टिकटक हेर्ने स्थिति छैन, फेसबुक हेर्ने स्थिति छैन, यस्तो खालको अवस्था बनिरहेको छ र यति धेरै परिवारहरू खण्डित भएका छन्, समाज बिथलिएको छ। त्यसैले यस्ता घटनाहरू प्रति हामी गम्भीर हुन जरुरी छ। बाल बच्चाको मौलिकता हराएको, सिर्जना हराएको छ, काम गर्ने छाँगर मरेको छ, अब हामीलाई पनि ढिला भएको छ।
0: अब खबर फटाफट।
6: स्वस्थ बुढौली र हजुरआमाको सम्मानका लागि नेपालगंजमा दौडिन्छिन् हजुरआमा कार्यक्रमको दोस्रो संस्करण शुरू हुँदै आउँदो आइतबारदेखि दर्ता खुला गरिने 50 वर्ष उमेर पूरा भएका हजुरआमा बीच दौड प्रतियोगिता हुने। काभ्रेका 10,000 जना उच्च रक्तचापको ओखती नियमित खाँदै मुलुकमा वर्षेनी 1,37,000 भन्दा बढीको मृत्यु नसर्ने रोगका कारण हुने गरेको र करिब 47 लाख नागरिक उच्च रक्तचापको जोखिममा रहेको तथ्याङ्क। स्याङ्जाको अर्जुन चौपारी 1 बजारमा पालिकाकै पहिलो दूध चिस्यान केन्द्र खोलियो। चिस्यान केन्द्रमा 500 लिटरको मिल्क चिलिङ जडान, मिल्क एनालाइजर, प्रिन्ट मिल्क क्यान र सेन्ट्रिफ्युज मेसिन पनि प्रयोगमा। बेलायतमा आउँदो आइतबार हुने 17 नेपाली मेलाको तयारी पूरा। 42 संघ संस्था सहभागी हुने। लन्डनको केम्प्टन पार्क रेस कोर्समा बिहान 10 बजेदेखि साँझ 8 बजेसम्म चल्ने मेलामा लाखे मारुनी सहितका नाचगान, झाँकी, गीत संगीत लगायतका कार्यक्रम हुने। सरकारी स्वामित्वको डीडीसीको घिउ अब दुबई बस्दै आएकाले पनि खान पाउने। रातो र चन्द्र सूर्य इन्टरनेसनल कम्पनीसँगको सम्झौता अनुसार वार्षिक 50,000 किलो घिउ पठाइने। परीक्षणको लागि 5.5 लाख रुपियाँको 600 किलो घिउ पठाइयो। र सगरमाथाको कथा समेटिएको रोड टु एभरेस्ट वृत्तचित्र सार्वजनिक। 50 मिनट लामो वृत्तचित्रमा पर्वतारोहीको साहस, जलवायु परिवर्तनले हिमाल क्षेत्रमा पुर्याएको असर र पर्वतारोहणको अवस्था प्रस्तुत।
0: बेलायतका प्रधानमन्त्री एन्डी बर्नहम पहिलो विदेश भ्रमणका क्रममा युक्रेन पुग्नु भएको छ। युक्रेनको स्वतन्त्रता दिवसको अवसर पारेर बर्नहम किएव पुग्नु भएको हो। बेलायती रक्षा कम्पनीले युक्रेनी उत्पादकलाई लामो दूरीका क्षेप्यास्त्र बनाउन प्रविधि सिकाउने पनि बर्नहमले जानकारी दिनुभएको छ। प्रधानमन्त्रीले कोलिसन अफ द विलिङको बैठकको अध्यक्षता गर्ने रक्षा मन्त्री लुक पोलार्डले जानकारी दिनुभएको छ।
7: Ukraine, not just looking at what can happen to keep them in the fight, but looking forward to after there is a peace to make sure they maintain that freedom and independence that they're celebrating today on Independence Day.
0: हौस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: के गर्छ?
1: बल्ल जल्दी गर्नु पर्छ।
2: अम्मा अम्मा छोड छोड छोड।
1: लाग्मा खेले फेरि बच्चा देखिन कुकुर बिरालो जस्तो झगडा परेछ।
0: यसले हात मलाई पहिला
1: सौदा लगेर भित्रिन। अन्त तँ चाहिँ के भएको?
2: ओए, इसाको त मसँग अम्बो
0: के?
2: अन्त भोलि ड्राइ पिकनिक आउदैनस्?
0: आउदिन।
2: जम्न
0: आउदिन। आफै जा।
2: साच्चै के आउदैनस्?

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट शरद घिसीको नमस्कार। आज कार्यक्रममा बालिका बलात्कार र हत्याको प्रसङ्गमा मृत्युदण्डको मागले तात्यो संसद,
1: सघन्य अपराधमा फाँसीको सजायको व्यवस्था गर्नुपर्छ,
2: हत्यारा र बलात्कारीलाई प्रमाणित भए मृत्युदण्ड दिने कानून तत्काल निर्माण गरौँ,
3: मृत्युदण्डको सजाय किन कायम हुन सक्दैन।
0: तर एक कानूनविद भन्छन्,
4: फाँसी दिएर मात्रै पनि त यो समाधान हुने विषय होइन, सेक्सुअल भायोलेन्सका अपराधहरूमा चाहिँ स्पेसल टास्क फोर्स नै गरेर अनुसन्धान गर्नुपर्छ।
0: अनि युक्रेनलाई सहयोग जारी राख्ने ब्रिटिस प्रधानमन्त्रीको प्रतिबद्धता। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
5: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। किएव भ्रमणमा रहेका ब्रिटेनका नयाँ प्रधानमन्त्री एन्डी बर्नमले रुसको तर्फबाट खतरा हुँदाहुँदै युक्रेनलाई सहयोग जारी राख्ने बताएका छन्। युक्रेनको स्वतन्त्रता दिवसका अवसरमा किएवमा आयोजित कार्यक्रममा उनले प्रहार गर्नु अघि रुसी क्षेपास्त्रहरूलाई ध्वस्त पार्ने नयाँ प्रविधिहरूको विकासमा युक्रेनलाई साझेदारहरूले सघाउने बताए। ब्रिटेनले खास गरी लामो दूरीका क्रुज क्षेपास्त्र बनाउनका लागि सघाउने बर्नमले वाचा गरे। उनका अनुसार त्यस्ता क्षेपास्त्रहरूले रुसको भित्री भूभागसम्म मार हान्न सक्नेछन्। बर्नमले भने,
6: You are asking for nothing more.

0: ले शान्ति पूर्ण रूपमा बाँच्न पाउने अवसरको माग गरिरहनु भएको छ। आफ्नो र आफ्ना बालबच्चाको सुन्दर भविष्य बनाउने तपाईँहरूको अधिकार हो। त्यो दिन नआएसम्म हामी तपाईँहरूसँगै हुनेछौँ। ब्रिटिस प्रधानमन्त्री एन्डी बर्नम, युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युक्रेन नझुक्ने भन्दै कडा अभिव्यक्ति दिए। संयुक्त राज्य अमेरिकाले अर्को महिनाका लागि निर्धारित एउटा ठूलो संयुक्त जल तथा स्थल सैनिक अभ्यास रद्द गरेको दक्षिण कोरियाले जनाएको छ। इरानसँग युद्धका लागि अमेरिकी फौजहरू पुनः परिचालित हुँदा उक्त सैनिक अभ्यास प्रभावित भएको दक्षिण कोरियाको मरिन कोरले उल्लेख गरेको छ। ट्विन ड्र्यागन्स नाम दिइएको संयुक्त सैनिक अभ्यास दशकौँदेखि हुँदै आएको छ। यसै महिनाको सुरुतिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेतासँग एकदमै राम्रो सम्बन्ध भएका कारण दक्षिणसँग संयुक्त सैनिक अभ्यासबाट पछि हट्न लागेको बताएका थिए। सिरियाको एउटा अदालतले एक उच्च मुस्लिम धर्मगुरुलाई आफ्नो पदको दुरुपयोग गरेको र हिंसा भड्काएको अभियोगमा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ। पूर्व राष्ट्रपति बसर अल असदको पालामा अहमद हासुन सिरियाका अति प्रभावशाली धार्मिक व्यक्तित्व थिए। तत्कालीन शासनप्रति उनको दृढ समर्थनलाई लिएर आलोचकहरूले उनीहरूकै शब्दमा हासुनलाई ब्यारेल बम मुफ्ती भन्ने गर्थे। सन् 2024 डिसेम्बरमा नयाँ सत्ता आएपछि सजाय पाउने असदकालका उनी दशौँ ठूला व्यक्ति हुन्। पाकिस्तानका सेना प्रमुख आसिम मुनिरले इरान र अमेरिका बीच पुनः शान्तिवार्ता गराउने प्रयास स्वरूप तेहरानमा इरानी उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका छन्। वासिङटनले इरान विरुद्ध थप आर्थिक प्रतिबन्धहरू लगाउने तयारी गरिरहेका बेला मुनिर तेहरान पुगेका हुन्। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरान विरुद्ध लगाउन खोजिएको प्रतिबन्धलाई कुनै पनि शत्रु विरुद्धको सबैभन्दा ठूलो आर्थिक कारवाही भनी व्याख्या गरेका छन्। र यसै महिनाको सुरुतिर एक पाकिस्तानी टिकटक इन्फ्लुएन्सरको हत्या गरेको अभियोगमा प्रहरीले उनको परिवारका 5 सदस्यलाई गिरफ्तार गरेको छ। पन्जाब प्रान्तको तक्षशिलामा सामसु बिबीको गोली हानी हत्या गरिएको थियो। आयसा गिलमाना नामले अनलाइनमा परिचित सामसु बिबीका 13 लाख फलोअर थिए। प्रहरीको गिरफ्तारीमा पर्नेमा सामसु बिबीका बुवा र भाइ समेत छन्। पीडितको फोन र 100+ सिसिटिभी क्यामेराको जाँच गरेपछि सन्दिग्धबारे निष्कर्षमा पुगिएको प्रहरीले बिबिसीलाई बताएको छ। यो बिबिसी नेपाली सेवा हो।
1: साँझपखमा तपाईँलाई स्वागत छ। बारा जिल्लामा 1 बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई लिएर संघीय संसदको प्रतिनिधि सभाको आजको बैठकमा कानूनमा मृत्युदण्डको व्यवस्था हुनुपर्ने माग चर्किएको छ। त्यसमा सत्तापक्ष र विपक्षी दलका सांसदहरू एकमुख देखिएका छन्। बलात्कार र हत्याका घटनापछि यसअघि पनि यस्ता मागहरू उठ्ने गरेका थिए। प्रस्तुत छ एक रिपोर्ट। प्रतिनिधि सभाको आजको बैठकमा आकस्मिक, विशेष र शून्य समयमा बोल्ने सांसदहरूले देशमा बलात्कारपछि हत्याका घटना बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनीहरूले त्यस्ता घटनाहरूमा दोषीलाई कडा कानूनी कारवाही हुनुपर्ने व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। त्यसमा सत्तापक्षकै सांसदहरू पनि थिए। सांसद प्रकाश पाठक:
2: अब हत्यारा र बलात्कारीलाई राज्यले जेलमा राखेर राशन खुवाउने होइन, प्रमाणित भए मृत्युदण्ड दिने कानून तत्काल निर्माण गरौं।
1: नेपाली काङ्ग्रेसकी सांसद शाहजान खातुनले पनि मृत्युदण्डको व्यवस्था हुनुपर्ने माग गरिन्।
3: हाम्रा छोरीहरू घरबाट बाहिर निस्किँदा सुरक्षित फर्किन्छन् भन्ने विश्वास हामीले कहिले गर्न पाउने? संविधान र मानव अधिकारका प्रचलित मान्यता सहित आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै यस्ता जघन्य अपराधमा फाँसीको सजायको व्यवस्था गर्ने गरी कानुन परिमार्जन गर्नुपर्छ।
1: सत्तापक्षीय अर्की सांसद आशा झा
4: भन्छन्, आवश्यकता नै आविष्कारको जननी हो, अनि एक ज्यान ज्यानुको बदला मृत्युदण्डको सजाय किन कायम हुन सक्दैन?
1: नेपालको संविधानले मृत्युदण्डको व्यवस्था गर्ने गरी कानून बनाउन बन्देज लगाएको छ। तर राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुशबु ओलीको तर्क छ,
5: एउटी नेपाली छोरीको जीवन भन्दा ठुलो कुनै संविधानको धारा वा कुनै प्रोटोकल हुन सक्दैन। हाम्रा छोरीहरू गुमाइरहने र प्रोटोकलका पाना र संविधानका धारा पल्टाइरहने हो। भारतलाई यस्तो प्रोटोकल आवश्यक परेन, त्यहाँ मृत्युदण्डको व्यवस्था छ। नेपाललाई किन यस्तो प्रोटोकलको आवश्यकता पर्यो र मृत्युदण्ड किन छैन? यदि अन्तर्राष्ट्रिय प्रतिबद्धता न्यायको बाटोमा बाधक बन्छ भने सरकारले त्यसको पुनरावलोकन र कानुनी समाधान खोज्ने राजनीतिक साहस देखाउन म आग्रह गर्न चाहन्छु।
1: बाराको उक्त घटनाको अनुसन्धानको क्रममा 2 नाबालक सहित अहिलेसम्म 9 पक्राउ गरिएको त्यहाँको प्रहरीले जनाएको छ। कि अहिलेको नेपालको कानुनमा दण्डको व्यवस्था अपर्याप्त नै छ? त्रिभुवन विश्वविद्यालय केन्द्रीय कानुन विभागकी प्रमुख तथा वरिष्ठ अधिवक्ता विष्णुमाया भूषाल भन्छन्,
6: हाम्रो कानुनमा ग्याप छैन, त्यति धेरै फितलो कानुन चाहिँ होइन, सजायमा पनि हामी कहाँ कमजोर छैन, सजाय पनि सफिसियन्ट रूपमै छ, तर हामी कहाँ जुन अनुसन्धान गर्ने प्रक्रिया नै असाध्यै फितलो, एकाउन्टेबल नहुने, संवेदनशील नहुने, होइन, अनुसन्धान गर्ने मेकानिजमको जुन खालको प्रभावकारिता चुस्तता हुनु पर्थ्यो नि त्यो नै छैन के. अनि त्यस पछाडि समाजमा जुन प्रिभेन्टिभ मेजरहरू अप्नाउने कुराहरू, अवेरनेसका कुराहरू, अहिले त हरेक स्थानीय तहमा प्रहरीहरू छ नि त, होइन, स्थानीय तह र प्रहरी मिलेर यस्तो घटना भयो भने तुरन्त कम्प्लेन मेकानिजमहरू अलिक स्ट्रङ बनाउने, कम्प्लेन गर्न लगाउने, यसको बारेमा जानकारी तुरन्त दिनु भन्ने त्यो खालको चाहिँ भएन कि. हामी एडभोकेसी त गऱ्यौँ, अलिक सतै एडभोकेसी भयो जस्तो छ कि. सजायमा मात्रै केन्द्रित भएर फाँसी दिएर मात्रै पनि त यो समाधान हुने विषय होइन नि त.
7: सामाजिक सञ्जाल हेर्ने हो भने अधिकांशले चाहिँ होइन मृत्युदण्ड नै दिनुपर्छ यस्तो अपराधमा भनेका छन्, त्यसमा चाहिँ तपाईँको धारणा?
6: मेरो त के हो भने अब नेपालले चाहिँ 1998 मृत्युदण्ड उन्मूलन गर्ने गरी चाहिँ अन्तर्राष्ट्रिय मानव अधिकार सन्धिमा हस्ताक्षर गरेका छ, होइन, अनुमोदनै गरेको छ. त्यसो हुँदा तत्काल नेपालले मृत्युदण्ड दिने गरी कानुन बनाउन सक्दैन. अब मैले दिनुपर्छ भन्ने भन्दा पनि हाम्रो दिनै सक्दैन, बनाउनै सक्दैन अहिले तत्कालको अवस्थामा. त्यसको प्रोसेस लामो हुन्छ, होइन, तर अब त्यो एउटा पाटो छ. मैले भने कानुन कमजोर छैन हामी कहाँ. अनुसन्धान गर्ने निकायलाई चाहिँ अलिक प्रभावकारी रूपमा काम लाउनु पर्छ, उनीहरूको संवेदनशीलता, पीडितको संवेदनशीलता अनि प्रिभेन्टिभ मेजरहरू अप्नाउने कुरामा चाहिँ प्रहरीहरूको जुन खालको भूमिका हुनुपर्छ, जसरी अरू देशहरूमा जस्तो खालको भूमिका देखिन्छ, हामी कहाँ त देखिएन के.
7: वर्षेनी तथ्याङ्क हेर्ने हो भने पटनाहरू न्यूनीकरण गर्न नसक्नुको कारण चाहिँ यो जुन
6: मैले एकाउन्टेबलै नभएको, एकदमै कम्प्लेन मेकानिजम स्ट्रङ भएन. अनि तपाईँको अहिले त प्रहरीमा गयो, जारी दरखास्त लिँदैन तुरन्त प्रहरीले, तर कम्प्लेन सुन्ने, त्यसलाई पेन्डिङ राखेर पनि त त्यसको संवेदनशीलतालाई अलिकति सूक्ष्म रूपमा अध्ययन गर्न सक्छन् त. प्रहरीमा हाम्रो ह्युमन रिसोर्स त्यो तालिम लिएको, त्यो हाई कमान्ड लेभलका मान्छेहरूले एकदमै ट्रेनिङहरू लिएका छन्, तर जुन फिल्डमा खट्ने मान्छेहरू छन् नि, जुन तल्लो लेभलमा जुन अनुसन्धानमा संलग्न हुने फोर्सहरू, उहाँहरूसँग त्यो संवेदनशीलताको तालिम पनि छैन र कसरी व्यवहार गर्नुपर्छ भन्ने नै छैन. मैले प्रहरीलाई दोष लाउँदिन, स्टेटले जुन प्रहरीलाई लगानी गर्नु पर्थ्यो, जुन खालको स्रोत साधन सम्पन्न गराउनु पर्थ्यो, क्यापेसिटी बिल्डिङका कुरा, सबै कुरा चाहिँ त्यो चाहिँ अनुसन्धान निकायलाई चाहिँ अलिक चुस्त दुरुस्त एकदम प्रभावकारी रूपमा स्टेटले जबसम्म त्यो गराउन सक्दैन नि, तबसम्म पीडितले न्याय पनि पाउँदैन र पीडितको न्यायमा पहुँच पनि हुँदैन कि. अहिले त स्थानीय तहमा धेरै अधिकारहरू छ, उसले पनि यस्ता संयन्त्रहरूको विकास गर्नुपर्छ, स्कुल लेभलमा अवेरनेस कार्यक्रमहरू गर्नुपर्छ, यस्ता घटना घट्यो भने तुरन्त कहाँ जाने, कसलाई समाउने, होइन, सोच मात्रै होइन, कानुन त राम्रो बनाएर मात्रै हुँदैन, कानुनलाई चलाउने संयन्त्रहरू, ल इन्फोर्स मेकानिजमहरू चाहिँ एकदमै सक्षम हुनु पर्यो, अनुसन्धान गर्ने निकायलाई स्रोत सम्पन्न गराउनु पर्यो, एकाउन्टेबल बनाउनु पर्यो.
7: यो तपाईँले अघि जाहेरी पनि लिन मान्दैनन् भन्नुभयो नि, त्यो किन?
6: अब त्यो कति हो नमान्नेमा त एउटा कुरा के हुन सक्छ भने कतिपय ठाउँमा फेक जाहेरीहरू पनि लिएर जाने, होइन, त्यस्तो खालको पनि छ नि त. धेरै भन्दिनँ म, तर केही फेक जाहेरीहरू लिएर जाने कारणले जाहेरी दरखास्त दर्ता गर्दा बित्तिकै त फेरि त्यसको लिगल प्रोसिड्युर त प्रहरीले अगाडि लानै पर्छ नि. त्यस्तोमा बरु ठाडो उजुरीहरू लानलाई इन्करेज गर्ने बरु, तर त्यो ठाडो उजुरीको आधारमा चाहिँ अनुसन्धान गरेर मात्रै पक्राउ गर्ने, किनभने मान्छेको त राइट टु एउटा डिग्निटी पनि हो नि त, लिबर्टीका कुराहरूलाई पनि हेक्का गरेर अनुसन्धान गर्न सकियो भने त्यो प्रभावकारी हुन्छ.
7: तपाईँले हेर्दा चाहिँ अहिले विद्यमान जुन सजाय व्यवस्था छ त्यो चाहिँ पर्याप्त छ भन्ने नै लाग्छ?
6: त्यहाँ तिन चारवटा क्याटेगोरी छ. रेप गरेर मारेको छ भने हाम्रो मुलुकी अपराध संहिताको दफा 41 नै भन्छ, रेप गरेर यदि कसैलाई मारेको छ भने उसको आजीवन कारावास हो, कहिले बाहिर आउनै पाउँदैन, जिन्दगीभरि उपासन जेल हो नि त, जन्म कैद अर्को पनि छ, त्यो चाहिँ 25 हो.
7: अनि यो रेप गरेर मारेकोमा आजीवन कारावास, अब यसमा त झन् 3 बालिका होइन,
6: त्यही त 10 भन्दा मुनिको बालिकालाई यदि कसैले रेप गर्यो भने त यसै पनि 20 कैद छ हाम्रो सजाय. 20 भनेको त यसमा त गरेर मारेको अवस्था भन्दा बित्तिकै त आजीवन कारावास हो.
7: भनेपछि यो व्यवस्था हेर्दाखेरि सुधार गर्नुपर्ने पनि छैन अहिले कानुनी?
6: तत्कालै मेरो बात त्यो कानुनै सुधार गरेर यो अपराध नियन्त्रण हुँदै हुँदैन भन्ने मेरो चाहिँ बुझाइयो. जो जो स्टेक होल्डरहरू छन् त्यहाँ सुधार हुनुपर्ने छ कि, संवेदनशीलता नै भएन कि. हामी सेक्सुअल भायोलेन्स खालका अपराधहरूमा चाहिँ स्पेसल टास्क फोर्स नै गरेर चाहिँ अनुसन्धान गर्नुपर्छ, छुट्टै त्यसको चाहिँ मेकानिजमै खडा गर्नुपर्छ कि.
1: उनी थिइन् त्रिभुवन विश्वविद्यालय केन्द्रीय कानुन विभागकी प्रमुख तथा वरिष्ठ अधिवक्ता विष्णुमाया भुषाल विनिता दाहालसँग कुरा गर्दै. तपाईँ बीबीसी नेपाली सेवाको साझा पख सुनिरहनु भएको छ. एउटा संक्षिप्त प्रसङ्ग. सभामुखले आज दुईजना सांसदको अभिव्यक्तिका केही अंश संसदको रेकर्डबाट हटाउन आदेश दिएका छन्। त्यसमा सत्तापक्ष र विपक्षी सांसद छन्। सभामुख डोलप्रसाद अर्याल।
8: मिति 2083 भदौ 1 गतेको बैठकमा माननीय सदस्य इन्दिरा राणा मगरले बोल्ने क्रममा प्रयोग गर्नुभएका अमर्यादित तथा अनावश्यक शब्दहरू एवं मिति 2083 भदौ 3 गतेको बैठकमा माननीय सदस्य रामबहादुर थापाले बोल्ने क्रममा प्रयोग गर्नुभएका नागरिकहरूको बलि, पाकिस्तानी मोडल, नर्थ कोरिया मोडल र अमेरिका भन्ने शब्दहरू अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु।
1: उनले सांसदहरूलाई सचेत गराउँदै भने,
8: अन्य छिमेकी तथा मित्र राष्ट्रहरूको शासकीय अभ्यासको विषयलाई गलत अर्थ लाग्ने आशयले हाम्रो शासकीय अभ्यासको सन्दर्भमा जोडेर गरिमामय सदनमा अनावश्यक रूपमा उल्लेख नगर्न ध्यानाकर्षण गराउँछु।
1: बेला बखत सांसदहरूका अभिव्यक्ति चरम विवादमा आउने गरेका छन्। अन्त्यमा नेपाल बाहिरको एउटा विषय। ब्रिटिस प्रधानमन्त्री एन्डी बर्नमले रुसबाट चरम खतराको सामना गर्नु परेको भए पनि आफ्नो देशले युक्रेनलाई सहयोग जारी राख्ने प्रतिबद्धता जनाएका छन्। किएवको भ्रमणमा रहेका उनले रुस र युक्रेन बीचको द्वन्द्वका कारण सबै सुरक्षाहरू दाउमा परेको टिप्पणी गरेका छन्। बीबीसीका विवरणहरूमा आधारित यस सम्बन्धी रिपोर्ट गनी अन्सारीबाट।
9: आफ्नो पहिलो औपचारिक विदेश भ्रमणका क्रममा ब्रिटिस प्रधानमन्त्री बर्नमले किएवलाई सहयोग गर्ने मामिलामा युकेले सुदृढ नीति अवलम्बन गर्नुपर्ने बताएका छन्। युक्रेनलाई सहयोग गर्ने विषयमा रुसको चेतावनीबारे बोल्दै उनले भने, हामीले युक्रेनलाई गर्ने सहयोगबारे हामी दृढ छौँ र युक्रेनको स्वतन्त्रता दिवसका दिन युक्रेनी नागरिकहरूलाई यही सन्देश दिनका निम्ति म यहाँ आएको हुँ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले ब्रिटेनले आगोमा घिउ थप्न लागेको भन्ने आरोप लगाएपछि बर्नमले त्यसको जवाब फर्काएका छन्। आगो कसले लगायो त्यो चाहिँ प्रश्न हो, होइन र? किएवमा पत्रकारहरूसँग उनले भने। बर्नमले साझेदारसँगको बैठकमा क्षेप्यास्त्र प्रतिरोधको मुद्दा मुख्य विषय हुने बताए। किएव आफैले लामो दूरीसम्म मार हान्न सक्ने क्षेप्यास्त्र बनाउन सकोस् भनेर युकेले युक्रेनलाई ब्लूप्रिन्टहरू दिन लागेको जनाएको छ। रुसका बलिस्टिक क्षेप्यास्त्रहरूको सामना गर्न युक्रेनले थप प्याट्रियट इन्टरसेप्टर क्षेप्यास्त्रहरू प्राप्त हुने आशा राखेको छ। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ती क्षेप्यास्त्रहरू उपलब्ध गराइदिन अनुरोध गरिसकेका छन्। युक्रेन प्याट्रियट क्षेप्यास्त्रका लागि अमेरिकामाथि निर्भर रहँदै आएको छ, तर इरानमा जारी युद्धका कारण यो क्षेप्यास्त्रको मौजदात घट्दै गएकाले युक्रेन रुसले गर्ने आक्रमणको जोखिममा परेको बताइन्छ।
1: बीबीसीका विवरणहरूमा आधारित त्यो रिपोर्ट सुन्नुभयो गनी अन्सारीबाट। हवस् त, यसका साथै बिबिसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
10: यो PFBS गोर्खा रेडियो हो।
11: This is the BBC. There are no programs on this channel at present. Details of all our services are at bbcworldservice.com.

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: सर्वोच्च अदालतले लामो समयदेखि दूध बेचेको पैसा नपाएर आन्दोलनरत दूध उत्पादक किसानहरूको हकमा परमादेश जारी गरेको छ। सर्वोच्चले दूध विकास संस्थान डीडीसी र निजी डेयरी उद्योगहरूले किसानलाई तिर्न बाँकी अर्बौं रूपियाँ बक्यौता रकम तत्काल भुक्तानी गर्न र भविष्यमा निरन्तर भुक्तानी गर्ने स्थायी प्रणाली निर्माण गर्न सरकार तथा सरकारवाला निकायका नाममा परमादेश जारी गरेको हो। न्यायाधीश द्वय डाक्टर नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले अधिवक्ता डाक्टर पुण्य प्रसाद खतिवड़ा र दीपक विक्रम मिश्रले दायर गरेको रिटमाथि सुनवाई गर्दै किसानको उत्पादनको मूल्य रोक्ने कार्यलाई असंवैधानिक र गैर जिम्मेवार ठहर गरेको हो। दुग्ध विकास संस्थानको 90 करोड़ र निजी डेयरी उद्योगहरूको करिब 6 अर्ब गरी 7 अर्ब रूपियाँ भन्दा बढ़ी भुक्तानी रोकिएपछि देशभरका झन्डै 30 लाख दूध उत्पादक किसान परिवार बिचल्लीमा परेका ऋण निवेदनमा उल्लेख गरिएको थियो। महिनौसम्म दूध बेचेको पैसा नपाउँदा बैंकको ऋण, पशु आहार र दैनिक गुजारा चलाउनै नसक्ने अवस्था सिर्जना भएपछि किसानहरू सड़कमै उत्रिएर धरना र आन्दोलन गर्न बाध्य भएका थिए। विपक्षी डीडीसी र डेयरी उद्योगीहरूले भने आर्थिक मन्दीका कारण बजारमा प्रशोधित दूधको खपत घटेको, मौजदातमा धूलो दूध र मक्खन थुप्रिएर पूँजी ब्लक भएकाले समयमा रकम भुक्तानी गर्न नसकेको दावी पेश गरेका थिए। तर सर्वोच्च अदालतले व्यापारिक नोक्सानी वा प्राविधिक कठिनाईको बहाना बनाएर किसानको श्रमको मूल्य रोक्न नमिल्ने ठहर गरेको हो। अदालतले दुग्ध विकास संस्थान र निजी डेयरी उद्योगहरूलाई किसानको तिर्न बाँकी सम्पूर्ण बकेउता रकम तत्काल भुक्तानी गर्न कड़ा आदेश दिएको छ। बागमती प्रदेश सभाको बैठक आज पनि बस्न नसकेपछि भोलि अपरान्ह 4 बजेका लागि सारिएको छ। प्रदेश सभाका सचिव रामकुमार पौडेलले सूचना जारी गर्दै विशेष कारणवश आज राति 8 बजेका लागि निर्धारित बैठक बस्न नसकेको जानकारी दिनुभएको हो। यसअघि मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिन आज दिउँसो 1 बजे बैठक बोलाइएको थियो, तर नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र देखिएको विवादका कारण बैठकको समय पटक पटक सारिएको थियो। पहिले दिउँसो 1 बजेका लागि बोलाइएको बैठक साँझ 5

0: बजेका लागि सारिएको थियो। 5 बजे पनि बैठक बस्न नसकेपछि राति 8 बजेका लागि तय भएको थियो। अन्तत आजको बैठक स्थगित गरी भोलि बस्ने गरी नयाँ समय निर्धारण गरिएको हो। भोलिको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची अघि बढ्ने भनिएको छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राणा मगरका 3 र एमाले संसदीय दलका नेता रामबहादुर थापाले प्रतिनिधि सभा बैठकमा राख्नुभएका 4 शब्दहरू संसदको अभिलेखबाट हटाइएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले सांसद राणा र नेता थापाले प्रयोग गरेका अमर्यादित शब्दहरू अभिलेखबाट हटाउन निर्देशन दिनुभएको हो।
1: भदौ 1 गतेको बैठकमा माननीय सदस्य इन्दिरा राणा मगरले बोल्ने क्रममा प्रयोग गर्नुभएका भालु, बेस्या र साइबर सेना भन्ने अमर्यादित तथा अनावश्यक शब्दहरू एवं मिति 2083 भदौ 3 गतेको बैठकमा माननीय सदस्य रामबहादुर थापाले बोल्ने क्रममा प्रयोग गर्नुभएका नागरिकहरूको बलि, पाकिस्तानी मोडल, नर्थ कोरिया मोडल र अमेरिका भन्ने शब्दहरू अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु। साथै माननीय सदस्यहरूले बोल्ने क्रममा अन्य छिमेकी तथा मित्र राष्ट्रहरूको शासकीय अभ्यासको विषयलाई गलत अर्थ लाग्ने आशयले हाम्रो शासकीय अभ्यासको सन्दर्भमा जोडेर गरिमामय सदनमा अनावश्यक रूपमा उल्लेख नगर्न ध्यानाकर्षण गराउँछु।
0: चालू आर्थिक वर्षको भदौ 3 गतेसम्म सरकारले 1 खर्ब भन्दा बढी राजस्व संकलन गरेको छ।
2: नयाँ आर्थिक वर्षको 34 दिनमा सरकारको ढुकुटीमा 1 खर्ब रूपियाँ राजस्व जम्मा भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। कार्यालयका अनुसार जम्मा 1 खर्ब राजस्व मध्ये भन्सार महसुलतर्फ 14.55%, अन्तशुल्कतर्फ 15.47% र आयकर 22.17% संकलन भएको छ। यस्तै मूल्य अभिवृद्धि कर भ्याटतर्फ 34.04% र अन्यतर्फ 13.78% राजस्व संकलन भएको हो। गत आर्थिक वर्षमा सरकारले 12.49 अर्ब रूपियाँ राजस्व संकलन गरेको थियो। चालू आर्थिक वर्षको लक्ष्य गत वर्षको जम्मा संकलन भन्दा 331 अर्ब रूपियाँले बढ़ी छ। सरकारले आर्थिक वर्ष 2083-84 15.80 अर्ब रूपियाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ, जसलाई अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले मिशन 16 खर्ब नाम दिनुभएको छ।
0: हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म सुनिता।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सत्तारूढ राष्ट्रपा सांसदले गम्भीर अपराधीलाई ज्यान सजायको व्यवस्था गर्ने कानून ल्याउन माग गरेका छन्। सांसद अनुष्का श्रेष्ठले आपराधिक मानसिकता आउनका साथ मन काम्ने गरी कठोर कानून ल्याउन माग गर्नु भएको छ।
4: तीन वर्षीय गरिमा चौधरीमाथि भएको राक्षसी अपराध र 16 वर्षे अक्युज पुरुषको बयानले समाजमा भएको डरलाग्दो मानसिकताको एक गट रेन्चिङ संकेत दिएको छ। अब कानून त अझ कडा हुनै पर्छ। रेपको म्याक्सिमम पनिसमेन्ट व्यवहारमा 25 वर्षमै सीमित हुन जाने लाइफ सेन्टेन्सले पर्याप्त हुनु हुँदैन। अपराधी नाबालक छ भन्दैमा गम्भीर अपराधमा उम्किन पाउनु हुँदैन। त्यसैले अझ होलसम अप्रोचको आवश्यकता छ। यौनजन्य हिंसाको मानसिकता ट्याकल गर्न के गरिन्छ? बच्चा हराउने बित्तिकै राज्य कसरी सक्रिय हुन्छ? समाधि यस्तो बनाउनु पर्छ जहाँ मानवताको चेतनाले यो सोच आउँदै नआओस्, र सोच आए भने पनि कानून यस्तो हुनुपर्छ अपराध गर्ने सोचको मानसिकता कहाँ पोस्।
3: अर्की सांसद अप्सना बानुले जघन्य अपराधीलाई ज्यान सजाय दिलाउने कानूनको माग गर्नु भएको छ।
5: आजीवन कारावासको कानूनले डर पैदा गर्न नसकेको देखिन्छ। नेपालले 2054 फागुन 20 गते आइसिसी पीआरको दोस्रो ऐच्छिक प्रोटोकल अनुमोदन गरी मृत्युदण्ड सधैँका लागि उन्मूलन गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको छ। त्यस बेलाको सामाजिक परिवेश र आजको सामाजिक सुरक्षा चुनौतीमा धेरै फरक छ। कुनै पनि अन्तर्राष्ट्रिय सन्धि या कानून नागरिकको सुरक्षा भन्दा माथि हुन सक्दैन। अपराधीको मानव अधिकारको चिन्ता गर्दा पीडितको मानव अधिकार र न्यायिक अधिकार कुण्ठित हुनु हुँदैन। त्यसैले नेपालको संविधानको धारा 16 उपधारा 2 गरिमामय सदनको 2/3 बहुमत जुटाएर उक्त धारालाई संशोधन गरी जघन्य अपराधको हकमा मृत्यु दण्डको कानूनी व्यवस्था गर्न सम्मानित सदनबाट सरकार समक्ष जोरदार माग गर्दछु।
3: सांसद अमरेश कुमार सिंहले भने वर्तमान सरकार बनेपछि अपराधका घटना बढ्दै गएको भन्दै गहन छलफलको माग गर्नु भएको छ।
6: बाराको सिमराको बालिकाको घटना, सप्तरीको बालिकाको हत्याको घटना, यो हाम्रो समाज हाम्रो देश कता गइरहेछ? यो दुईटा घटनाले मात्रै हेर्न मिल्दैन। हाम्रो सरकार बन्नेदेखि चाहे कप्तानगञ्जको घटना होस्, धार्मिक सामाजिक सद्भाव होस्, चाहे मिटर ब्याजको होस्, चाहे लघुवित्त पीडितको होस्, चाहे डाक्टरको होस्, यो दिनका दिन यो भइरहेछ। यसले के देखाउँछ कि हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेछ। अराजकता, अस्थिरता, हत्या, हिंसा, बलात्कार र विभिन्न किसिमका आन्दोलनले के गइरहेछ भने नेपाली जनता एङ्गरमा छ। जब समाजमा व्यथिति हुन्छ, जब विश्वास र भरोसा उठ्छ, त्यो समाजमा अपराध बढ्छ। यसलाई राम्रै छलफलको
3: अब खबर फटाफट।
7: स्वस्थ बुढौली र हजुरआमाको सम्मानका लागि नेपालगञ्जमा दौडिन्छिन् हजुरआमा कार्यक्रमको दोस्रो संस्करण शुरू हुँदै आउँदो आइतबारदेखि दर्ता खुला गरिने 50 वर्ष उमेर पूरा भएका हजुरआमा बीच दौड प्रतियोगिता हुने।

0: काभ्रेका 10,000 जना उच्च रक्तचापको ओखती नियमित खाँदै मुलुकमा वर्षेनी 1,37,000 भन्दा बढीको मृत्यु नसर्ने रोगका कारण हुने गरेको र करिब 47,00,000 नागरिक उच्च रक्तचापको जोखिममा रहेको तथ्याङ्क। स्याङ्जाको अर्जुन चौपारी एक बजारमा पालिकाकै पहिलो दूध चिस्यान केन्द्र खोलियो। चिस्यान केन्द्रमा 500 लिटरको मिल्क चिलिङ जडान, मिल्क एनालाइजर, प्रिन्ट मिल्क क्यान र सेन्ट्रिफ्युज मेसिन पनि प्रयोगमा। बेलायतमा आउँदो आइतबार हुने 17 नेपाली मेलाको तयारी पूरा। 42 संघ संस्था सहभागी हुने। लन्डनको केम्प्टन पार्क रेस कोर्समा बिहान 10 बजेदेखि साँझ 8 बजेसम्म चल्ने मेलामा लाखे मारुनी सहितका नाचगान, झाँकी, गीत संगीत लगायतका कार्यक्रम हुने। सरकारी स्वामित्वको डीडीसीको घिउ अब दुबई बस्दै आएकाले पनि खान पाउने। रातो र चन्द्र सूर्य इन्टरनेसनल कम्पनीसँगको सम्झौता अनुसार वार्षिक 50,000 किलो घिउ पठाइने। परीक्षणको लागि 5.5 लाख रुपियाँको 600 किलो घिउ पठाइयो। र सगरमाथाको कथा समेटिएको रोड टु एभरेस्ट वृत्तचित्र सार्वजनिक। 50 मिनट लामो वृत्तचित्रमा पर्वतारोहीको साहस, जलवायु परिवर्तनले हिमाल क्षेत्रमा पुर्याएको असर र पर्वतारोहणको अवस्था प्रस्तुत।
1: बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले पहिलो विदेश भ्रमणका क्रममा युक्रेन पुग्नु भएको छ। युक्रेनको स्वतन्त्रता दिवसको अवसर पारेर बर्नहम किव पुग्नु भएको हो। बेलायती रक्षा कम्पनीले युक्रेनी उत्पादकलाई लामो दूरीका क्षेप्यास्त्र बनाउन प्रविधि सिकाउने पनि बर्नहमले जानकारी दिनुभएको छ। प्रधानमन्त्रीले कोएलिसन अफ द विलिङको बैठकको अध्यक्षता गर्ने रक्षा मन्त्री लुक पोलार्डले जानकारी दिनुभएको छ।
2: Bringing together our friends from around the world to be able to support Ukraine, not just looking at what can happen to keep them in the fight, but looking forward to after there is a peace, to make sure they maintain that freedom and independence that they're celebrating today on Independence Day.
1: पूर्व सुरक्षा मन्त्री टम चुगेनहार्टले प्रधानमन्त्रीको की भ्रमणको स्वागत गर्दै युक्रेनलाई सहयोग गरेकै कारण रूसले बेलायतलाई थप ठूलो निशाना नबनाउने प्रतिक्रिया दिनुभएको छ।
3: Russia has continuously tried to suggest that somehow or other the UK is behind all of this. It's complete rubbish.
1: Havasta, ahile samaka khabar yati nai, namaskar.
4: Yo, BFBS Gorkha Radio.

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बाराकी गरिमा चौधरीको बलात्कारपछिको हत्याका आरोपी सुमन थापाको बयानको भिडियो खिचेर सार्वजनिक गरेका आरोपमा प्रहरी हवलदार कुमार विकलाई पक्राउ गरिएको छ।
4: विकलाई हिरासतमा राखेर सोधपूछ गरिँदैछ। विकले खिचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। भिडियो बाहिरिएसँगै प्रहरीमाथि नै प्रश्न उठिरहेको छ। बाराका एसपी नरेन्द्र कुवर र डीएसपी मीनबहादुर खलेमाथि पनि नेपाल प्रहरी मुख्यालय र मध्य प्रदेश प्रहरी कार्यालयले छानबिन थालेको छ। बाराका एसपी नरेन्द्र कुवर र डीएसपी मीनबहादुर खलेमाथि पनि नेपाल प्रहरी मुख्यालय र मध्य प्रदेश प्रहरी कार्यालयले छानबिन थालेको छ। भिडियो खिच्ने समूहमा पाँच प्रहरी देखिएपछि अरूमाथि पनि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। गरिमा चौधरीको घटनामा प्रहरीले अर्का किशोरलाई पनि पक्राउ गरेको छ। मुख्य आरोपी भनिएका सुमन थापाले पोलेका प्रदीप खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो। जितपुर सिमरा दुईका नौ कक्षा पढ्ने 14 वर्षीय खड्कालाई पक्राउ गरेको हो। यो सँगै घटनामा 8 पक्राउ परेका छन्। प्रदीपकै योजना र अगुवाईमा बालिकामाथि अपराध गरेको सुमनको दावी छ। गरिमाको शव भेटिएपछि प्रहरीले सुरुमा सुमन थापा र प्रोग्रेस चौधरीलाई पक्राउ गरेको थियो।
3: सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राणा मगरका 3 र एमाले संसदीय दलका नेता रामबहादुर थापाले प्रतिनिधि सभा बैठकमा राख्नुभएका 4 शब्दहरू संसदको अभिलेखबाट हटाइएको छ। प्रतिनिधि सभाको सोमबारको बैठकमा सभामुख टोल प्रसाद अर्यालले सांसद राणा र नेता थापाले प्रयोग गरेका अमर्यादित शब्दहरू अभिलेखबाट हटाउन निर्देशन दिनुभएको हो।
5: भदौ 1 गतेको बैठकमा माननीय सदस्य इन्दिरा राणा मगरले बोल्ने क्रममा प्रयोग गर्नुभएका भालु बेस्या र साइबर सेना भन्ने अमर्यादित तथा अनावश्यक शब्दहरू एवं मिति 2083 भदौ 3 गतेको बैठकमा माननीय सदस्य रामबहादुर थापाले बोल्ने क्रममा प्रयोग गर्नुभएका नागरिकहरूको बलि पाकिस्तानी मोडल नर्थ कोरिया मोडल र अमेरिका भन्ने शब्दहरू अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु। साथै माननीय सदस्यहरूले बोल्ने क्रममा अन्य छिमेकी तथा मित्र राष्ट्रहरूको शासकीय अभ्यासको विषयलाई गलत अर्थ लाग्ने आशयले हाम्रो शासकीय अभ्यासको सन्दर्भमा जोडेर गरिमामय सदनमा अनावश्यक रूपमा उल्लेख नगर्न ध्यानाकर्षण गराउँछु।
3: नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्म अर्यालले बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा सीमा तोक्न प्रस्ताव गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद अर्याल,
6: आज सामाजिक सञ्जालका माध्यमबाट हाम्रो समाजलाई विकृत बनाउने काम भयो। समाज धेरै अराजक बने। एउटै परिवारमा आमा बाउसित छोरा छोरी सँगै बसेर टिकटक हेर्ने स्थिति छैन, फेसबुक हेर्ने स्थिति छैन, यस्तो खालको अवस्था बनिरहेको छ र यति धेरै परिवारहरू खण्डित भएका छ, समाज बिथलिएको छ। त्यसैले यस्ता घटनाहरू प्रति हामी गम्भीर हुन जरुरी छ। बाल बच्चाको मौलिकता हराएको, सिर्जना हराएको छ, काम गर्ने झाँगर मरेको छ, अब हामीलाई पनि ढिला भएको छ। सरकार यसमा के योजनामा छ, सरकार के गरिरहेको छ? हामीले जति विलम्ब गर्छौ त्यति हाम्रा भविष्यका बच्चाहरूको भविष्य नै खाडलमा पुग्नेछ। मापदण्ड र वर्गीकरण निर्धारण गरौं।
3: नेपालले चालू आर्थिक वर्षको पहिलो साउन महिनामा 38.70 अर्ब वस्तु निर्यात गरेको छ।
7: गत आर्थिक वर्षको साउन महिनामा 23.93 अर्ब

0: करोड रुपियाँको निर्यात भएकामा यस वर्ष 14 अर्ब 87 करोड रुपियाँले वृद्धि भएको हो। निर्यातमा वार्षिक वृद्धि 61.7% पुगेको छ। निर्यातमा भएको ठूलो वृद्धिको मुख्य आधार भने वनस्पति तथा पशुजन्य बोसो र तेल बनेको छ।
1: रिफर्म युके पार्टीले आउँदो चुनाव आफ्नो दलले जितेमा सामाजिक आवास दिँदा बेलायतमै जन्मेका युवा कामदार र पूर्व सैनिकलाई प्राथमिकता दिने बताएको छ। बेलायतमा कम आमदानी भएका र बसोबासका लागि बढ़ी आवश्यकता भएका मानिसलाई सरकारले स्थानीय निकाय र गैर नाफामूलक संघ संस्थाले सस्तो भाड़ामा सामाजिक आवास उपलब्ध गराउने गरेका छन्। तर आवास सम्बन्धी परोपकारी संस्था सेल्टरले रिफर्म युकेको यो नीतिको विरोध गरेको छ। सबैभन्दा बढ़ी आवश्यकता भएका मानिसलाई प्राथमिकता दिने व्यवस्था हटाइएमा थुप्रै मानिस घरबार विहीन हुने जोखिममा पर्ने सेल्टरको भनाइ छ।
2: After a difficult summer for Reform UK, the party is keen to seize the political initiative. As well as giving priority access to council and housing association homes to British workers under 35 and to married parents, the party says it would build 50,000 affordable homes a year without raising taxes to do so. The Conservatives accused Reform UK of making an uncosted pledge. Reform will also restate its policy of evicting non-UK nationals from social housing. Labour say this could see NHS and care workers who've been in the country for a long time lose their homes, but that the overwhelming number of families in social rented housing are UK citizens in any case. The Lib Dems described Reform UK's proposals as a cruel gimmick. Housing is likely to be a major issue at the next general election, and the dividing lines are now being very clearly drawn.
1: Namaskar.
3: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुरमा गुठीको अतिक्रमित जग्गा खाली गराउँदा सबैमाथि समान व्यवहार गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद झा
4: पोखरी आसपासको अधिग्रहण हटाउने क्रममा डोजर चलेको छ। यस क्रममा 7 पोखरी र लगभग 65 त्यहाँको घरहरू क्लियर गरिएको छ। एक किसिमको त्रास जनकपुरमा के छ भने आशंका पनि कहीँ गरीबहरूको मात्र बस्ती हटाउने र ठुला बडालाई नछुने हो कि भनेर र मैले गुठी संस्थानसँग गरेको समन्वयमा 15 दिनभित्र ठुला बडाको होटल, पोखरी मिचेर बनाइएको होटलको पार्किङ, पोखरी मिचेर बनाइएको अस्पताल, पोखरी मिचेर बनाइएको अरू संरचना, पोखरी मिचेर बनाइएको त्यो भाडामा लगाइएको जमिन, यी ठाउँहरू पनि धेरै चाँडो नोटिस दिएर त्यसलाई खाली गराइने छ। हामी एउटा अनुरोध गर्न चाहन्छौँ र यो प्रहार केवल गरिबहरूमाथि मात्र नहोस्, यसमा सबैमाथि समान व्यवहार गरियोस्। यसको लक्ष्य जनकपुरको त्यो 950 बिघा जमिन जुन अधिग्रहण गरिएको छ त्यसको संरक्षण गर्ने र सार्वजनिक रूपमै त्यसलाई फर्काउने अभियान सफल होस्।
3: गुल्मीको रेसुङ्गा विमानस्थल सञ्चालन भएको 3 वर्ष भइसकेको छ, तर मौसम खराबीका कारण यो विमानस्थल मुस्किलले 6 महिना पनि चलेको छैन। पछिल्लो पटक पनि मौसमकै कारण 3 महिनादेखि उडान नहुँदा यात्रुहरूका लागि यो विमानस्थल एकादेशको कथा जस्तै बनेको छ। बुटवलबाट छवि पाण्डे
5: हेर्नु न, अहिले धेरै भाउ बन्द आई दुःख भयो हामीहरूलाई पनि यता काठमाडौँ जानको लागि। अब त्यही प्लेनमा भएदेखि टाइममै पुगिन्थ्यो। कुहिरोको बर्खाको मौसम अब कुहिरो लाग्ने हो त्यस्तो भएर पनि हुन्छ। म पनि एकचोटि टिकट काट्न ठिक्क परेको, टिकट काटिसकेको एक्सिडेन्टको कारणले गर्दा म पनि जान नपाएर।
6: गुल्मी रेसुङ्गा नगरपालिका तिनकी कमला जुरेल पहिलो पटक हवाई जहाज चढ्न विमानस्थल पुगे पनि मौसमले साथ नदिएपछि जहाज चढ्ने सपना अधुरो भएको गुनासो गर्दै रेसुङ्गा नगरपालिकाका जनप्रतिनिधि कृष्ण प्रसाद पाण्डे हवाई भाडा वृद्धि र मौसम खराबी विमानस्थलका लागि बाधक बनेको बताउनुभयो।
7: अब त्यो अहिले नेपाल भविष्य निगमले चाहिँ रेट बढाएर अनि चाहिँ अहिले यात्रुहरू चाहिँ चल्नु खोज्नु भएको छ, त्यसपछि चाहिँ त्यो समायोजन गर्न भनेर अहिले चाहिँ साथीहरू लाग्नु भएको छ। समायोजन भयो भने त चल्छ, दिउँसोमा हावा लाग्छ, बिहानमा हो, बिहानमा कुहिरो लाग्यो यात्रु हुँदाखेरि पनि अब चलाउन चाहिँ गाह्रो।
6: गुल्मीबाट काठमाडौँ जाने हवाई सेवा पटक पटक मौसम प्रतिकूल हुँदा उडान रद्द हुने समस्या बढिरहेको छ। गुल्मी हवाई सेवा यात्रुका लागि भर पर्दो साधन बन्न सकेको छैन। बिहानमा कुहिरो र दिउँसोको समयमा अत्याधिक हावाको चापका कारण चाहेर पनि नियमित उडान हुन नसकेको रेसुङ्गा विमानस्थलका स्टेसन प्रमुख सुमन थापाले बताउनुभयो।
8: मौसम राम्रो हुन्न बिहानमा, त्यो भएर फ्लाइट भएको छैन कि सर, एयरपोर्ट बन्द चाहिँ होइन, मौसमले गर्दा फ्लाइट चलेको छैन कि असौज होइन, यो भदौको 15-16 भन्ने छ। मौसम जहिले सुधार हुन्छ फ्लाइट त भइहाल्छ, मौसमको कारणले टेक्निकल कारणले मौसम बिग्रेपछि अब प्यासेन्जर पनि अहिले हुन्न भन्ने मात्र भयो।
6: हवाई सेवा अवरुद्ध हुँदा वृद्ध बिरामी तथा अत्यावश्यक कामका लागि राजधानीसम्म जानुपर्ने यात्रु बढी समस्यामा पर्ने गरेका छन्।
3: सर्वोच्च अदालतले लामो समयदेखि दूध बेचेको पैसा नपाएर आन्दोलन गरिरहेका दूध उत्पादक किसानको हकमा परमादेश जारी गरेको छ।
9: सर्वोच्चले दुग्ध विकास संस्थान डीडीसी र निजी डेरी उद्योगहरूले किसानलाई तिर्न बाँकी अर्बौं रूपियाँ बकेउता रकम तत्काल भुक्तानी गर्न र भविष्यमा निरन्तर भुक्तानी गर्ने स्थायी प्रणाली निर्माण गर्न सरकार तथा सरकारवाला निकायका नाममा परमादेश जारी गरेको हो। न्यायाधीश द्वय डाक्टर नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले अधिवक्ता डाक्टर पुण्य प्रसाद खतिवडा र दीपक विक्रम मिश्रले दायर गरेको रिटमाथि सुनवाई गर्दै किसानको उत्पादनको मूल्य रोक्ने कार्यलाई संवैधानिक र गैर जिम्मेवार ठहर गरेको हो। दुग्ध विकास संस्थानको 90 करोड र निजी डेरी उद्योगहरूको करिब 6 अर्ब गरी 7 अर्ब रूपियाँ भन्दा बढी भुक्तानी रोकिएपछि देशभरका

0: झन्डै 30 लाख दूध उत्पादक किसान परिवार बिचल्लीमा परेका ऋण निवेदनमा उल्लेख गरिएको थियो। महिनौसम्म दूध बेचेको पैसा नपाउँदा बैंकको ऋण, पशु आहार र दैनिक गुजारा चलाउनै नसक्ने अवस्था सिर्जना भएपछि किसानहरू सड़कमै उत्रिएर धरना र आन्दोलन गर्न बाध्य भएका थिए। विपक्षी डीडीसी र डेयरी उद्योगीहरूले भने आर्थिक मन्दीका कारण बजारमा प्रशोधित दूधको खपत घटेको, मौजदातमा धूलो दूध र मक्खन थुप्रिएर पूँजी ब्लक भएकाले समयमा रकम भुक्तानी गर्न नसकेको दावी पेश गरेका थिए। तर सर्वोच्च अदालतले व्यापारिक नोक्सानी वा प्राविधिक कठिनाईको बहाना बनाएर किसानको श्रमको मूल्य रोक्न नमिल्ने ठहर गरेको हो। अदालतले दुग्ध विकास संस्थान र निजी डेयरी उद्योगहरूलाई किसानको तिर्न बाँकी सम्पूर्ण बकेउता रकम तत्काल भुक्तानी गर्न कडा आदेश दिएको छ।
1: नागडुङ्गा सुरुङ मार्ग आजबाट चारपाङ्गे साना सवारीका लागि खुला गरिएको छ। यसअघि आपतकालीन सेवाका सवारीलाई मात्रै खुला गरी परीक्षण गर्दै आएकोमा चारपाङ्गे साना सवारी कार्जी बिहानका लागि पनि खुलेको हो। हवस् त, खबर यति नै। नमस्कार।
2: यो BFBS कुल कर्म रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: પ્લે BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: રેડિયો ગોઠા રેડિયો હો
3: नेपाली काँग्रेसले भदौ 11 गते महिला उद्यमशीलता सम्मेलन आयोजना गर्ने भएको छ। महिला आर्थिक सशक्तिकरण, उद्यमशीलता प्रवर्धन तथा आर्थिक रूपान्तरणमा महिला उद्यमीको भूमिका बढाउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो। काँग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सम्मेलन आयोजना गर्ने जनाएको छ। सम्मेलनमा 10,000 भन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ। कार्यक्रममा महिला उद्यमीका उत्पादन तथा सेवाका 80 भन्दा बढी स्टल समेत राखिने आयोजकले जनाएको छ। सम्मेलनमा स्टार्टअप, एमएसएमई तथा एसएमई, लगानी तथा वित्तीय पहुँच, बजार विस्तार र प्रविधिको प्रयोग लगायतका विषयमा छलफल हुनेछ। महिला उद्यमीका अनुभव, चुनौती र सफलताबारे मेरो उद्यमशीलता यात्रा नामक स्टोरी टेलिङ सेसन समेत सञ्चालन गरिनेछ। सम्मेलनमा 3 विषयगत प्यानल सञ्चालन हुनेछन्। समापनमा महिला उद्यमशीलता सम्बन्धी सुझाव र आगामी कार्यदिशा समेटेर सानेपा डिक्लेरेसन अन वुमन अन्टरप्रेनरसिप घोषणा गरिने आयोजकले जनाएको छ। दोलखामा अन्तर्राष्ट्रिय फिल्म सिटी निर्माणको योजना अघि बढेको 15 बितिसक्दा पनि मुख्य संरचना निर्माण हुन सकेको छैन। प्रारम्भिक पूर्वाधार र पहुँच मार्गमा करोडौं रूपियाँ खर्च भए पनि फिल्म सिटी निर्माणको काम भने सुस्त छ। डाङडुङ्गे डाँडामा फिल्म सिटी बनाउन करिब 26-27 करोड रूपियाँ खर्च भइसकेको परिकल्पनाकार मदन दास श्रेष्ठको भनाइ छ। फिल्म सिटीका लागि 2500 रोपनी भन्दा बढी जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढेको छ भने आयोजना स्थलसम्म पुग्ने सड़क समेत निर्माण तथा स्तरोन्नति भएको स्थानीय सरकारको भनाइ छ। तर स्टुडियो, छायाङ्कन स्थल र फिल्म उत्पादनका लागि आवश्यक मुख्य पूर्वाधार निर्माण अझै शुरू भएको छैन। संघीय सरकारले विशेष बजेट नछुट्याउँदा आयोजना अघि बढ्न नसकेको जनप्रतिनिधिको भनाइ छ। भीमेश्वर नौका वडा अध्यक्ष हिमाल श्रेष्ठले मौसमभन्दा सरकारको प्राथमिकता र राजनैतिक इच्छाशक्ति कमजोर हुँदा आयोजना सुस्ताएको बताउनुभयो। फिल्म सिटी निर्माणमा विदेशी लगानीको सम्भावना रहे पनि लगानीको मोडल र प्रक्रिया स्पष्ट हुन सकेको छैन। स्विजरल्याण्ड र चीनले यसअघि परियोजनामा चासो देखाएको श्रेष्ठको भनाइ छ। फिल्म सिटी निर्माण भए चलचित्रसँगै पर्यटन, रोजगारी र स्थानीय व्यवसायमा समेत लाभ पुग्ने अपेक्षा छ। तर 15 जग्गा, सड़क र प्रारम्भिक पूर्वाधारमै सीमित आयोजना कहिले पूरा हुने भन्ने अझै निश्चित छैन। बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बढीमालिकामा 4G सेवा सञ्चालनमा आएको छ। नेपाल टेलिकमले टावर जडान गरेसँगै बढीमालिका क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवा उपलब्ध भएको हो। समुद्री सतहबाट करिब 4200 मिटर उचाइमा रहेको बढीमालिकामा जने पूर्णिमाको धार्मिक मेलाको पूर्व सन्ध्यामा संचार सेवा पुगेको हो। सेवा सञ्चालनसँगै स्थानीय तीर्थयात्री र पर्यटकलाई संचार सम्पर्क सहज हुने अपेक्षा गरिएको छ। बढीमालिकाको लौरी विनायकमा करिब 4230 मिटर उचाइमा टावर राखिएको नेपाल टेलिकमले जनाएको छ। उच्च हिमाली क्षेत्रमा उपकरण तथा निर्माण सामग्री पुर्याउन कठिन भएपछि नेपाली सेनाको हेलिकप्टरको सहयोगमा सामग्री ढुवानी गरिएको थियो। बढीमालिकामा सेवा सञ्चालनका लागि नेपाल टेलिकमले करिब 1 तयारी गरेको थियो। प्रतिकूल मौसम, उच्च हिमाली भूगोल र सामग्री ढुवानीको कठिनाईका बीच प्राविधिक टोलीले टावर निर्माणको काम पूरा गरेको हो। नेपाल टेलिकमले पछिल्लो समय उच्च हिमाली तथा दुर्गम क्षेत्रमा 4G सेवा विस्तारलाई प्राथमिकता दिएको छ। यसअघि जुम्लाको सिन्जा, डोल्पा र ताप्लेजुङ्गा विभिन्न क्षेत्रमा समेत 4G सेवा विस्तार भइसकेको छ। नेपाली काँग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिन प्रक्रिया अघि बढाए प्रदेशसभा बैठक बहिष्कार गर्ने चेतावनी दिएको छ। मुख्यमन्त्री नियुक्त विरूद्ध परेको रिट अदालतमा विचाराधीन रहेकाले अन्तिम फैसला वा कम्तीमा अन्तरिम आदेश सम्बन्धी सुनवाई नटुङ्गिदासम्म विश्वासको मत प्रक्रिया अगाडि बढाउन नहुने काँग्रेस बागमती प्रदेशको अडान छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भने आज प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ। विश्वासको मतका लागि हिजो बोलाइएको प्रदेशसभा बैठक सहमति जुट्न नसकेपछि बस्न नसकी आजका लागि स्थगित भएको हो। हिजो दिनभर पटक पटक बैठकको समय परिवर्तन गरिए पनि दलहरूबीच सहमति जुट्न सकेन। अन्तत प्रदेशसभा बैठक आज दिउँसो 4 बस्ने गरी सारिएको छ। प्रदेशसभा सचिव रामकुमार पौडेलले विशेष कारणवश राति 8 लागि तोकिएको बैठक समेत बस्न नसक्ने सूचना जारी गर्नुभएको थियो। बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले युक्रेनलाई दिँदै आएको सहयोगबाट बेलायतपछि नहट्ने बताउनु भएको छ। युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्र बनाउन आवश्यक नयाँ प्रविधि र जानकारी उपलब्ध गराउने उहाँले बताउनुभयो। प्रधानमन्त्री बनेपछि पहिलो विदेश भ्रमणका क्रममा बर्नहमले कीवमा युक्रेन राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्नुभएको हो। यता रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका

झझल को आई रहे तिम्रो छिन छिन, झझल को आई रहे तिम्रो छिन छिन, आतुर छन ओठहरू तिम्रै नाम लिन, थाहा छैन कहाँ छौ के गर्दैछौ कुनै, थाहा छैन कहाँ छौ के गर्दैछौ कुनै, यतै कतै छौ जस्तो लाग्छ किन।

0: माग गर्नु भएको छ।
1: तीन वर्षीय गरिमा चौधरीमाथि भएको राक्षसी अपराध र 16 वर्षे अक्युज पुरुषको बयानले समाजमा भएको डरलाग्दो मानसिकताको एक गट रेन्चिङ संकेत दिएको छ। अब कानून त अझ कडा हुनै पर्छ। रेपको म्याक्सिमम पनिसमेन्ट व्यवहारमा 25 वर्षमै सीमित हुन जाने लाइफ सेन्टेन्सले पर्याप्त हुनु हुँदैन। अपराधी नाबालक छ भन्दैमा गम्भीर अपराधमा उम्किन पाउनु हुँदैन। त्यसैले अझ होलसम अप्रोचको आवश्यकता छ। यौनजन्य हिंसाको मानसिकता ट्याकल गर्न के गरिन्छ? बच्चा हराउने बित्तिकै राज्य कसरी सक्रिय हुन्छ? समाज यस्तो बनाउनु पर्छ जहाँ मानवताको चेतनाले यो सोच आउँदै नआओस्, र सोच आए भने पनि कानुन यस्तो हुनुपर्छ अपराध गर्ने सोचको मानसिकता कहाँ पोस्।
0: अर्की सांसद अप्सना बानुले जघन्य अपराधीलाई ज्यान सजाय दिलाउने कानुनको माग गर्नु भएको छ।
2: आजीवन कारावासको कानूनले डर पैदा गर्न नसकेको देखिन्छ। नेपालले 2054 फागुन 20 गते ICCPR को दोस्रो ऐच्छिक प्रोटोकल अनुमोदन गरी मृत्युदण्ड सधैँका लागि उन्मूलन गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको छ। त्यस बेलाको सामाजिक परिवेश र आजको सामाजिक सुरक्षा चुनौतीमा धेरै फरक छ। कुनै पनि अन्तर्राष्ट्रिय सन्धि या कानून नागरिकको सुरक्षा भन्दा माथि हुन सक्दैन। अपराधीको मानव अधिकारको चिन्ता गर्दा पीडितको मानव अधिकार र न्यायिक अधिकार कुण्ठित हुनु हुँदैन। त्यसैले नेपालको संविधानको धारा 16 उपधारा 2 लाई गरिमामय सदनको 2/3 बहुमत जुटाएर उक्त धारालाई संशोधन गरी जघन्य अपराधको हकमा मृत्यु दण्डको कानूनी व्यवस्था गर्न सम्मानित सदनबाट सरकार समक्ष जोरदार माग गर्दछु।
0: सांसद अमरेश कुमार सिंहले भने वर्तमान सरकार बनेपछि अपराधका घटना बढ्दै गएको भन्दै गहन छलफलको माग गर्नु भएको छ।
3: बाराको सिमराको बालिकाको घटना, सप्तरीको बालिकाको हत्याको घटना, यो हाम्रो समाज हाम्रो देश कता गइरहेछ? यो दुईटा घटनाले मात्रै हेर्न मिल्दैन। हाम्रो सरकार बन्नेदेखि चाहे कप्तानगञ्जको घटना होस्, धार्मिक सामाजिक सद्भाव होस्, चाहे मिटर ब्याजको होस्, चाहे लघुवित्त पीडितको होस्, चाहे डाक्टरको होस्, यो दिनका दिन यो भइरहेछ। यसले के देखाउँछ कि हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेछ। अराजकता, अस्थिरता, हत्या, हिंसा, बलात्कार, विभिन्न किसिमका आन्दोलनले के गइरहेछ भने नेपाली जनता एङ्गरमा छ। जब समाजमा व्यथिति हुन्छ, जब विश्वास र भरोसा उठ्छ, त्यो समाजमा अपराध बढ्छ। यसलाई राम्रै छलफलको
0: अब खबर फटाफट।
4: स्वस्थ बुढौली र हजुरआमाको सम्मानका लागि नेपालगञ्जमा दौडिन्छिन् हजुरआमा कार्यक्रमको दोस्रो संस्करण शुरू हुँदै आउँदो आइतबारदेखि दर्ता खुला गरिने 50 वर्ष उमेर पूरा भएका हजुरआमा बीच दौड प्रतियोगिता हुने। काभ्रेका 10,000 जना उच्च रक्तचापको ओखती नियमित खाँदै मुलुकमा वर्षेनी 1,37,000 भन्दा बढीको मृत्यु नसर्ने रोगका कारण हुने गरेको र करिब 47 लाख नागरिक उच्च रक्तचापको जोखिममा रहेको तथ्याङ्क। स्याङ्जाको अर्जुन चौपारी 1 बजारमा पालिकाकै पहिलो दुध चिस्यान केन्द्र खोलियो। चिस्यान केन्द्रमा 500 लिटरको मिल्क चिलिङ जडान, मिल्क एनालाइजर, प्रिन्ट मिल्क क्यान र सेन्ट्रिफ्युज मेसिन पनि प्रयोगमा। बेलायतमा आउँदो आइतबार हुने 17 नेपाली मेलाको तयारी पूरा। 42 संघ संस्था सहभागी हुने। लन्डनको केम्प्टन पार्क रेस कोर्समा बिहान 10 बजेदेखि साँझ 8 बजेसम्म चल्ने मेलामा लाखे मारुनी सहितका नाचगान, झाँकी, गीत संगीत लगायतका कार्यक्रम हुने। सरकारी स्वामित्वको DDC को घिउ अब दुबई बस्दै आएकाले पनि खान पाउने। रातो र चन्द्र सूर्य इन्टरनेसनल कम्पनीसँगको सम्झौता अनुसार वार्षिक 50,000 किलो घिउ पठाइने। परीक्षणको लागि 5.5 लाख रुपियाँको 600 किलो घिउ पठाइयो। र सगरमाथाको कथा समेटिएको रोड टु एभरेस्ट वृत्तचित्र सार्वजनिक। 50 मिनट लामो वृत्तचित्रमा पर्वतारोहीको साहस, जलवायु परिवर्तनले हिमाल क्षेत्रमा पुर्याएको असर र पर्वतारोहणको अवस्था प्रस्तुत।
0: बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले पहिलो विदेश भ्रमणका क्रममा युक्रेन पुग्नु भएको छ। युक्रेनको स्वतन्त्रता दिवसको अवसर पारेर बर्नहम किव पुग्नु भएको हो। बेलायती रक्षा कम्पनीले युक्रेनी उत्पादकलाई लामो दूरीका क्षेप्यास्त्र बनाउन प्रविधि सिकाउने पनि बर्नहमले जानकारी दिनुभएको छ। प्रधानमन्त्रीले कोएलिसन अफ द विलिङको बैठकको अध्यक्षता गर्ने रक्षा मन्त्री लुक पोलार्डले जानकारी दिनुभएको छ।
5: Bringing together our friends from around the world to be able to support Ukraine, not just looking at what can happen to keep them in the fight, but looking forward to after there is a peace, to make sure they maintain that freedom and independence that they're celebrating today on Independence Day.
0: पूर्व सुरक्षा मन्त्री टम टुगेनहार्टले प्रधानमन्त्रीको की भ्रमणको स्वागत गर्दै युक्रेनलाई सहयोग गरेकै कारण रुसले बेलायतलाई थप ठूलो निशाना नबनाउने प्रतिक्रिया दिनुभएको छ।
6: Russia has continuously tried to suggest that somehow or other the UK is behind all of this. It's complete rubbish.
0: Awasta, ahile samaka khabar yeti nai, namaskar. You.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: चौधरीको बलात्कारपछिको हत्याका आरोपी सुमन थापाको बयानको भिडियो खिचेर सार्वजनिक गरेका आरोपमा प्रहरी हवलदार कुमार बिकालाई पक्राउ गरिएको छ।
4: बिकालाई हिरासतमा राखेर

0: चोरलाई पनि पक्राउ गरेको छ। मुख्य आरोपी भनिएका सुमन थापाले पोलेका प्रदीप खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो। जितपुर सिमरा दुईका 9 कक्षा पढ्ने 14 वर्षे खड्कालाई पक्राउ गरेको हो। यो सँगै घटनामा 8 पक्राउ परेका छन्। प्रदीपकै योजना र अगुवाईमा बालिकामाथि अपराध गरेको सुमनको दावी छ। गरिमाको शव भेटिएपछि प्रहरीले सुरुमा सुमन थापा र प्रोग्रेस चौधरीलाई पक्राउ गरेको थियो।
1: सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राणा मगरका 3 र एमाले संसदीय दलका नेता रामबहादुर थापाले प्रतिनिधि सभा बैठकमा राख्नुभएका 4 शब्दहरू संसदको अभिलेखबाट हटाइएको छ। प्रतिनिधि सभाको सोमबारको बैठकमा सभामुख टोल प्रसाद अर्यालले सांसद राणा र नेता थापाले प्रयोग गरेका अमर्यादित शब्दहरू अभिलेखबाट हटाउन निर्देशन दिनुभएको हो।
2: भदौ 1 गतेको बैठकमा माननीय सदस्य इन्दिरा राणा मगरले बोल्ने क्रममा प्रयोग गर्नुभएका भालु, बेस्या र साइबर सेना भन्ने अमर्यादित तथा अनावश्यक शब्दहरू एवं मिति 2083 भदौ 3 गतेको बैठकमा माननीय सदस्य रामबहादुर थापाले बोल्ने क्रममा प्रयोग गर्नुभएका नागरिकहरूको बलि, पाकिस्तानी मोडल, नर्थ कोरिया मोडल र अमेरिका भन्ने शब्दहरू अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु। साथै माननीय सदस्यहरूले बोल्ने क्रममा अन्य छिमेकी तथा मित्र राष्ट्रहरूको शासकीय अभ्यासको विषयलाई गलत अर्थ लाग्ने आशयले हाम्रो शासकीय अभ्यासको सन्दर्भमा जोडेर गरिमामय सदनमा अनावश्यक रूपमा उल्लेख नगर्न ध्यानाकर्षण गराउँछु।
1: नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा सीमा तोक्न प्रस्ताव गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद अर्याल,
3: आज सामाजिक सञ्जालका माध्यमबाट हाम्रो समाजलाई विकृत बनाउने काम भयो। समाज धेरै अराजक बन्यो। एउटै परिवारमा आमा बाउसित छोरा छोरी सँगै बसेर टिकटक हेर्ने स्थिति छैन, फेसबुक हेर्ने स्थिति छैन, यस्तो खालको अवस्था बनिरहेको छ र यति धेरै परिवारहरू खण्डित भएका छन्, समाज बिथलिएको छ। त्यसैले यस्ता घटनाहरू प्रति हामी गम्भीर हुन जरुरी छ। बाल बच्चाको मौलिकता हराएको, सिर्जना हराएको छ, काम गर्ने झाँगर मरेको छ, अब हामीलाई पनि ढिला भएको छ। सरकार यसमा के योजनामा छ, सरकार के गरिरहेको छ? हामीले जति विलम्ब गर्छौ त्यति हाम्रा भविष्यका बच्चाहरूको भविष्य नै खाडलमा पुग्नेछ। मापदण्ड र वर्गीकरण निर्धारण गरौं।
1: नेपालले चालू आर्थिक वर्षको पहिलो साउन महिनामा 38.70 अर्ब वस्तु निर्यात गरेको छ।
4: गत आर्थिक वर्षको साउन महिनामा 23.93 अर्ब रुपियाँको निर्यात भएकामा यस वर्ष 14.87 अर्ब रुपियाँले वृद्धि भएको हो। निर्यातमा वार्षिक वृद्धि 61.7% पुगेको छ। निर्यातमा भएको ठूलो वृद्धिको मुख्य आधार भने वनस्पति तथा पशुजन्य बोसो र तेल बनेको छ।
1: रिफर्म युके पार्टीले आउँदो चुनाव आफ्नो दलले जितेमा सामाजिक आवास दिँदा बेलायतमै जन्मेका युवा कामदार र पूर्व सैनिकलाई प्राथमिकता दिने बताएको छ। बेलायतमा कम आमदानी भएका र बसोबासका लागि बढ़ी आवश्यकता भएका मानिसलाई सरकारले स्थानीय निकाय र गैर नाफामूलक संघ संस्थाले सस्तो भाडामा सामाजिक आवास उपलब्ध गराउने गरेका छन्। तर आवास सम्बन्धी परोपकारी संस्था सेल्टरले रिफर्म युकेको यो नीतिको विरोध गरेको छ। सबैभन्दा बढ़ी आवश्यकता भएका मानिसलाई प्राथमिकता दिने व्यवस्था हटाइएमा थुप्रै मानिस घरबार विहीन हुने जोखिममा पर्ने सेल्टरको भनाइ छ।
5: After a difficult summer for Reform UK, the party is keen to seize the political initiative. As well as giving priority access to council and housing association homes to British workers under 35 and to married parents, the party says it would build 50,000 affordable homes a year without raising taxes to do so. The Conservatives accused Reform UK of making an uncosted pledge. Reform will also restate its policy of evicting non-UK nationals from social housing. Labour say this could see NHS and care workers who've been in the country for a long time lose their homes, but that the overwhelming number of families in social rented housing are UK citizens in any case. The Lib Dems described Reform UK's proposals as a cruel gimmick. Housing is likely to be a major issue at the next general election, and the dividing lines are now being very clearly drawn.
1: Hosta, khabar yetti nahi. Namaskar.

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: पार्टीका सांसद मनिष झाले जनकपुरमा गुठीको अतिक्रमित जग्गा खाली गराउँदा सबैमाथि समान व्यवहार गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद झा,
4: पोखरी आसपासको अधिग्रहण हटाउने क्रममा डोजर चलेको छ, यस क्रममा 7 पोखरी र लगभग 65 त्यहाँको घरहरू क्लियर गरिएको छ। एक किसिमको त्रास जनकपुरमा के छ भने आशंका पनि कहीँ गरिबहरूको मात्र बस्ती हटाउने र ठुला बडालाई नछुने हो कि भनेर, र मैले गुठी संस्थानसँग गरेको समन्वयमा 15 दिनभित्र ठुला बडाको होटल, पोखरी मिचेर बनाइएको होटलको पार्किङ, पोखरी मिचेर बनाइएको अस्पताल, पोखरी मिचेर बनाइएको अरू संरचना, पोखरी मिचेर बनाइएको त्यो भाडामा लगाइएको

0: कथा जस्तै भनेको छ। बुटवलबाट छवि पाण्डे।
1: हेर्नु न, अहिले धेरै भाउ बन्द आई दुःख भयो, हामीहरूलाई पनि यता काठमाडौँ उगानको लागि अब त्यही प्लेन नभएदेखि टाइममै पुगिन्थ्यो। कुहिरोको बर्खाको मौसम अब कुहिरो लाग्ने हो, त्यस्तो भएर पनि हुन्छ। म पनि एकचोटि टिकट काट्न ठिक्क परेको, टिकट काटिसकेको एक्सिडेन्टको कारणले गर्दा म पनि जान नपाएर।
2: गुल्मी रेसुङ्गा नगरपालिका तिनकी कमला जुरेल पहिलो पटक हवाई जहाज चढ्न विमानस्थल पुगे पनि मौसमले साथ नदिएपछि जहाज चढ्ने सपना अधुरो भएको गुनासो गर्दै रेसुङ्गा नगरपालिकाका जनप्रतिनिधि कृष्ण प्रसाद पाण्डे हवाई भाडा वृद्धि र मौसम खराबी विमानस्थलका लागि बाधक बनेको बताउनुभयो।
3: अब त्यो अहिले नेपाल भविष्य निगमले चाहिँ रेट बढाएर अनि चाहिँ अहिले यात्रु चाहिँ चल्नु खोज्नु भएको छ, त्यसपछि चाहिँ त्यो समायोजन गर्न भनेर अहिले चाहिँ साथीहरू लाग्नु भएको छ। समायोजन भयो भने त चल्छ, दिउँसोमा हावा लाग्छ, बिहानमा हो, बिहानमा कुहिरो लाग्यो भने यात्रु हुँदाखेरि पनि अब चलाउन चाहिँ गाह्रो।
2: गुल्मीबाट काठमाडौँ जाने हवाई सेवा पटक पटक मौसम प्रतिकूल हुँदा उडान रद्द हुने समस्या बढिरहेको छ। गुल्मी को हवाई सेवा यात्रुका लागि भर पर्दो साधन बन्न सकेको छैन। बिहानमा कुहिरो र दिउँसोको समयमा अत्याधिक हावाको चापका कारण चाहेर पनि नियमित उडान हुन नसकेको रेसुङ्गा विमानस्थलका स्टेसन प्रमुख सुमन थापाले बताउनुभयो।
4: अब मौसम राम्रो हुन्न बिहानमा, त्यो भएर फ्लाइट भएको छैन कि सर, एयरपोर्ट बन्द चाहिँ होइन, मौसमले गर्दा फ्लाइट चलेको छैन कि असोज होइन, यो भदौको 15-16 पनि छ, मौसम जहिले सुधार हुन्छ फ्लाइट त भइहाल्छ। मौसमको कारणले, टेक्निकल कारणले मौसम बिग्रेपछि अब प्यासेन्जर पनि अहिले हुन्न भन्ने मात्र भयो।
2: हवाई सेवा अवरुद्ध हुँदा वृद्ध बिरामी तथा अत्यावश्यक कामका लागि राजधानीसम्म जानुपर्ने यात्रु बढी समस्यामा पर्ने गरेका छन्।
0: सर्वोच्च अदालतले लामो समयदेखि दूध बेचेको पैसा नपाएर आन्दोलन गरिरहेका दूध उत्पादक किसानको हकमा परमादेश जारी गरेको छ।
5: सर्वोच्चले दुग्ध विकास संस्थान डीडीसी र निजी डेरी उद्योगहरूले किसानलाई तिर्न बाँकी अर्बौं रूपियाँ बक्यौता रकम तत्काल भुक्तानी गर्न र भविष्यमा निरन्तर भुक्तानी गर्ने स्थायी प्रणाली निर्माण गर्न सरकार तथा सरकारवाला निकायका नाममा परमादेश जारी गरेको हो। न्यायाधीश द्वय डाक्टर नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले अधिवक्ता डाक्टर पुण्य प्रसाद खतिवडा र दीपक विक्रम मिश्रले दायर गरेको रिटमाथि सुनवाई गर्दै किसानको उत्पादनको मूल्य रोक्ने कार्यलाई संवैधानिक र गैर जिम्मेवार ठहर गरेको हो। दुग्ध विकास संस्थानको 90 करोड़ र निजी डेरी उद्योगहरूको करिब 6 अर्ब गरी 7 अर्ब रूपियाँ भन्दा बढ़ी भुक्तानी रोकिएपछि देशभरका झन्नै 30 लाख दूध उत्पादक किसान परिवार बिचल्लीमा परेका ऋण निवेदनमा उल्लेख गरिएको थियो। महिनौसम्म दूध बेचेको पैसा नपाउँदा बैंकको ऋण, पशु आहार र दैनिक गुजारा चलाउनै नसक्ने अवस्था सिर्जना भएपछि किसानहरू सड़कमै उत्रिएर धरना र आन्दोलन गर्न बाध्य भएका थिए। विपक्षी डीडीसी र डेरी उद्योगीहरूले भने आर्थिक मन्दीका कारण बजारमा प्रशोधित दूधको खपत घटेको, मौजदातमा धुलो दूध र मक्खन थुप्रिएर पुँजी ब्लक भएकाले समयमा रकम भुक्तानी गर्न नसकेको दावी पेश गरेका थिए। तर सर्वोच्च अदालतले व्यापारिक नोक्सानी वा प्राविधिक कठिनाईको बहाना बनाएर किसानको श्रमको मूल्य रोक्न नमिल्ने ठहर गरेको हो। अदालतले दुग्ध विकास संस्थान र निजी डेरी उद्योगहरूलाई किसानको तिर्न बाँकी सम्पूर्ण बकेउता रकम तत्काल भुक्तानी गर्न कडा आदेश दिएको छ।
0: डाकडुङ्गा सुरुङ मार्ग आजबाट चारपाङ्रे साना सवारीका लागि खुला गरिएको छ। यसअघि आपतकालीन सेवाका सवारीलाई मात्रै खुला गरी परीक्षण गर्दै आएकोमा चारपाङ्रे साना सवारी काजी बिहानका लागि पनि खुलेको हो। हवस् त, खबर यति नै, नमस्कार।
6: यो BFBS कुल खबर रेडियो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: नेपाली काङ्ग्रेसले भदौ 11 गते महिला उद्यमशीलता सम्मेलन आयोजना गर्ने भएको छ। महिला आर्थिक सशक्तिकरण, उद्यमशीलता प्रवर्धन तथा आर्थिक रूपान्तरणमा महिला उद्यमीको भूमिका बढाउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो। काङ्ग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सम्मेलन आयोजना गर्ने जनाएको छ। सम्मेलनमा 10,000 भन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ। कार्यक्रममा महिला उद्यमीका उत्पादन तथा सेवाका 80 भन्दा बढी स्टल समेत राखिने आयोजकले जनाएको छ। सम्मेलनमा स्टार्टअप, एमएसएमई तथा एसएमई, लगानी तथा वित्तीय पहुँच, बजार विस्तार र प्रविधिको प्रयोग लगायतका विषयमा छलफल हुनेछ। महिला उद्यमीका अनुभव, चुनौती र सफलताबारे मेरो उद्यमशीलता यात्रा नामक स्टोरी टेलिङ सेसन समेत सञ्चालन गरिनेछ। सम्मेलनमा 3 विषयगत प्यानल सञ्चालन हुनेछन्। समापनमा महिला उद्यमशीलता सम्बन्धी सुझाव र आगामी कार्यदिशा समेटेर सानेपा डिक्लेरेसन अन वुमन अन्टरप्रेनरसिप घोषणा गरिने आयोजकले जनाएको छ। दोलखामा अन्तर्राष्ट्रिय फिल्म सिटी निर्माणको योजना अघि बढेको 15 बितिसक्दा पनि मुख्य संरचना निर्माण हुन सकेको छैन। प्रारम्भिक पूर्वाधार र पहुँच मार्गमा करोडौं रुपियाँ खर्च भए पनि फिल्म सिटी निर्माणको काम भने सुस्त छ। डाङडुङ्गे डाँडामा फिल्म सिटी बनाउन करिब 26-27 करोड रुपियाँ खर्च भइसकेको परिकल्पनाकार मदन दास श्रेष्ठको भनाइ छ। फिल्म सिटीका लागि 2500 रोपनी भन्दा बढी जग्गा उपलब्ध गराउने प्रक्रिया